0: बजार छुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
1: थप जानकारीको लागि
0: नवज्योति आँखा उपचार केन्द्र, तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
1: मोबाइल नम्बर 9860719194 र 9822186576।
2: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: होइन काइलो बा, तपाईँ सधैँ गर्नुहुन्छ
4: के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू?
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
5: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
9: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
10: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
11: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
5: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27695 र 9910-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
12: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
13: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
12: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9558821568, 9435060 र 9490-85816।
14: मेरी आमोइनी घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
15: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
14: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा सम्मिल तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
15: यसका बाजे लाटाले हानेर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ चुङ डगुरेर गए अहिले भटकट कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
7: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
16: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका छ गुमरासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894 9458314894।
17: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागी आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
18: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
17: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
18: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
17: सृजना नर्सरी एन्ड एग्रोफार्म।
18: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
17: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
18: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
17: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
18: सञ्चालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9558820178 र 9134411448।
19: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरूआत।
17: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
18: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट एजुकेशन ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
17: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ। फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847736596।
20: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
21: डाक्टरद्वारा उपचार हुने रोगहरू
20: छारी रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
21: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
18: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
22: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
0: बल्ल निभ्यो। गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
1: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
2: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
1: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
2: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
1: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
23: छोराले खोजेको,
24: आमाले रोजेको,
23: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
24: गृहपति
23: माइलो दाई इरा भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त थानकुसीको खबर।
24: नवरत्न भोग, गृहपति, माइलो दाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
23: का लागि आधिकारिक विक्रेता
24: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन लाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
23: सम्पर्कका लागि फोन
24: 08259075 र मोबाइल 9808864071।
23: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलो दाई
24: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
25: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-8740
26: र 082-521-8780।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं
2: शुभ प्रभात यो सीआईएन को साझा खबर हो दीपक आचार्य सँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ
2: आज 2083 साल जेठ 23 गते शनिबार जुन 6 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको षष्ठी तिथि
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
2: राजदूत बन्न 3000 को आवेदन आयुक्तको संख्या घटाउन निर्वाचन आयोगको प्रस्ताव परराष्ट्र मन्त्रीको भारत भ्रमणमा नेपालको प्राथमिकताका विषयमा पनि संवाद हुने
3: पूर्व गृहमन्त्री गुरूङको सम्पत्ति छानबिन समितिले बुझाए प्रतिवेदन मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले पनि अदालत जाने स्थानीय तहको निर्वाचनका लागि रासोपा उम्मेद्वार छनौट गर्दै पुराना दल संगठन पुनर्गठनमा
2: धूलो दूध कारखाना 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा श्रमिक महिला क्षमता विकाससँगै आर्थिक निर्णयमा पनि अघि बढ्दै
3: युक्रेनी राष्ट्रपति र रूसी राष्ट्रपति बीच प्रत्यक्ष भेटवार्ताको प्रस्ताव भेटका लागि अमेरिकी राष्ट्रपतिको पनि आग्रह द्वन्द्वले ध्वस्त भएको हाइटीमा 14,70,000 मानिस विस्थापित भएको आईओएमको भनाई
2: र एसियन गेम्स पुरूष छनौट क्रिकेटको सेमी फाइनलमा नेपाल ओमानसँग खेल्ने राष्ट्रपति रनिङ सील्ड खेलकुदमा बागमती प्रदेश च्याम्पियन टी20 महिला क्रिकेटमा लुम्बिनी सुदूरपश्चिम र गण्डकीको विजय शुरूआत
4: कयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: साझा खबरको सबैभन्दा सुरुमा आयुक्तहरूको संख्या घटाउनको लागि निर्वाचन आयोगले नै प्रस्ताव गरेको प्रसंग
3: निर्वाचन आयोगले प्रमुख आयुक्त सहित 5 सदस्यीय आयोगको संख्यालाई 3 घटाउने प्रस्ताव गरेको छ सरकारले संविधान संशोधनको प्रस्ताव तयार गर्नको लागि गठन गरेको कार्यदललाई आयोगले सुझाव पठाएर यस्तो प्रस्ताव गरेको हो संविधानको धारा 245 निर्वाचन आयोगमा प्रमुख आयुक्त र 4 प्रमुख आयुक्त सहित 4 आयुक्त रहने प्रावधान रहेको छ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगको संरचना समय अनुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो संविधान संशोधनको प्रस्ताव तयार पार्न काम भइरहेको छ प्रधानमन्त्रीका सल्लाहकार असीम शाह नेतृत्वको कार्यदलले आयोगसँग सुझाव मागेको थियो आयोगले आफ्ना तर्फबाट सुझाव दिँदा आयुक्तको संख्या घटाउने प्रस्ताव गरेको छ विगत 1 वर्षभन्दा बढ़ी समयदेखि आयोगमा 1 कार्यवाहक प्रमुख र 2 आयुक्त रहेका छन् प्रमुख निर्वाचन आयुक्त र 2 आयुक्त मात्र राखेर आयोगको पुनर्संरचना गर्न सके सबैभन्दा उपयुक्त हुने उहाँले बताउनु भएको छ त्यस्तै प्रतिनिधि सभा प्रदेशसभा र स्थानीय तहको आवधिक निर्वाचनको मिति आयोगले तोक्ने प्रावधान संविधानमै राख्नुपर्ने आयोगले प्रस्ताव गरेको छ काम कर्तव्य अधिकारमा निर्वाचन सञ्चालनदेखि निर्वाचनको मिति तोक्ने अधिकार समेत संविधानमै राख्नुपर्ने आयोगले बताएको हो यो विषयलाई आयोगले धेरै अघिदेखि उठाउँदै आएको छ अहिले आएको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्दै आएको छ त्यस्तै राजनीतिक दलको नियमन तथा व्यवस्थापन आयोगले नै गर्ने गरी संवैधानिक व्यवस्था गर्नुपर्ने पनि आयोगको सुझाव रहेको छ प्रत्यक्षतर्फ प्रत्येक जिल्लाबाट 1-1 जनालाई प्रतिनिधित्व गर्ने गरी 77 तथा समानुपातिकमा 28 गरेर प्रतिनिधि सभामा 105 सदस्यीय मात्र बनाउन सके राज्यलाई ठूलो भार कम हुने पनि आयोगले सिफारिश गरेको छ निर्वाचन आयोगले जिल्ला समन्वय समितिको व्यवस्था खारेजी गर्न तथा स्थानीय तहको निर्वाचन गैर दलीय गर्न पनि सुझाव दिएको छ यसैबीच प्रधान न्यायाधीश एवं प्रधान मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित गर्दाउँदै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिनुभएको छ प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकतामा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँग हिजो भएको भेटघाटमा उहाँले यस्तो सुझाव दिनुभएको हो कार्यदलका संयोजक शाहसहितका सदस्यहरू सुझाव संकलनका क्रममा पूर्व प्रधान न्यायाधीश रेग्मीको बानेश्वर स्थित निवास पुग्नु भएको थियो रेग्मीले संविधान संशोधनको बहस चलिरहँदा संविधानको मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न नहुने बताउनु भएको छ। कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणाली कस्तो अवलम्बन गर्ने भन्ने बहस चलिरहेको बेलामा उहाँले हतारमा निर्णय गर्न नहुने र यथास्थितिमा रहनुपर्ने बताउनु भएको छ।
2: पूर्व गृहमन्त्री एवं राष्ट्रपाका सांसद सुधन गुरूङको सम्पत्ति छानबिन गर्न गठित समितिले हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको छ। समितिका संयोजक प्रतिवेदनमा पूर्व मन्त्री गुरूङको सम्पत्ति, उहाँको आमदानीको स्रोत र ऋणका विषयमा छानबिन गरेर प्रतिवेदन तयार गरी प्रधानमन्त्रीलाई बुझाइएको बताएका छन्। समितिले सम्पत्तिमा हकमा निर्वाचन आयोगमा 21 फागुनको निर्वाचन अघि बुझाइएको सम्पत्ति र गृहमन्त्री भएपछि सार्वजनिक भएको सम्पत्तिको पनि तुलना गरिएको छ। एक सदस्यका अनुसार गुरूङको जग्गा अस्वाभाविक नदेखिएको र अन्य सम्पत्तिको पनि अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्न मिल्ने नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टसँग प्रत्यक्ष सम्बन्ध पुष्टि हुन नसकेको र उनीहरूबीच आर्थिक कारोबार भएको कुनै बैंकिङ विवरण नदेखिएको पनि प्रतिवेदनमा लेखिएको छ। 45 पन्नाको प्रतिवेदनमा हामी नेपाल नामक संस्था मार्फत गरेका काम र आर्थिक गतिविधिका विषय पनि उल्लेख छ। तत्कालीन गृहमन्त्री गुरूङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत खोजी गर्नुपर्ने आवाज उठिरहेको बेला विवादास्पद व्यवसायी भट्टसँग पनि उहाँको सम्बन्धलाई लिएर आलोचना भएको थियो। सार्वजनिक टीका टिप्पणी बढ़ेपछि गुरूङले 9 वैशाखमा गृहमन्त्रीबाट राजीनामा दिनुपरेको थियो। करिब 3 सातापछि 28 वैशाखमा मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति बनाएको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य हुनुहुन्छ। छानबिन समितिका एकजना अर्का सदस्यका अनुसार गुरूङको नाममा धनकुटाको कार्की छाप भेटेटार क्षेत्रमा 19 रोपनी 15 आना जग्गा र बाबुका नाममा चितवनको भरतपुर 18मा 30 कट्ठा र बाजेको गोरखाको चुमुनुब्रीमा 221 रोपनी भएको पाइएको छ। पूर्व गृहमन्त्री गुरूङले समितिसँग बयान दिने क्रममा आफूले ठमेलमा होटल व्यवसाय गरेको र त्यसको आमदानीको आधारमा शेयर र सुनमा लगानी गरेको बताउनु भएको छ। प्रतिवेदनमा गुरूङको बयान मात्रै 17 पन्नाको छ र नाम आएका अन्य व्यक्तिको बयान पनि केही पन्नामा राखिएको छ। प्रतिवेदनमा गुरूङले शेयर बजारमा गरेको लगानी बारे पनि विश्लेषण गरिएको छ।
3: भारतको औपचारिक भ्रमणमा गत सोमबार त्यसतर्फ लाग्नुभएका राष्ट्रपतिका सभापति रवि लामिछानेले हिजो नेपाल फर्किँदै केही कुरा पत्रकार सम्मेलनमा भन्नुभएको छ। नयाँ दिल्लीमा मंगलबार र बुधबार उच्च स्तरीय राजनैतिक भेटवार्ता सम्पन्न गर्नुभएका लामिछाने हिजो लखनऊ हुँदै अयोध्या पुग्नु भएको थियो। अयोध्या स्थित भगवान श्री राम मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेपछि उहाँ दिल्ली विमानस्थल हुँदै काठमाण्डु फर्किनुभएको हो। सीमा लगायतका कुनै पनि संवेदनशील विषय कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्नेमा जोड़ दिँदै उहाँले यस्ता मुद्दाहरू समाधानका लागि निश्चित चरण हुन्छन्, कूटनीतिक प्रक्रियामा आफ्नै विधि तथा अभ्यास हुन्छन्, त्यसमा धेरै हल्ला गर्न नहुने बताउनुभयो। यो विषय ढोल बजाएर समाधान हुने होइन, बरू कूटनीतिक संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न सके समाधान हुन्छ। यसभन्दा अगाडि पुराना दलले गरेका गल्ती नै त्यही हो, त्यसैले त्यसलाई नदोहोर्याउने उहाँले बताउनुभयो। सीमासँग सम्बन्धित यस्ता संवेदनशील विषय सड़क सदन र मीडियाको चासो भन्दा पनि अझ जिम्मेवार र संवेदनशील कूटनीतिक प्रयास हुनुपर्ने उहाँले बताउनुभयो। पहिले धेरैजसो राजनैतिक भ्रमणहरू बन्द कोठामा हुने र विषयवस्तु सार्वजनिक नहुने, तर यसपटक छलफल पारदर्शी रूपमा अगाडि ल्याएको उहाँले बताउनुभयो। हामी लुकी छिपी वा अपारदर्शी सम्बन्धको पक्षमा छैनौ, नेपाल र भारत सम्बन्ध पारदर्शी र स्पष्ट विश्वासमा आधारित हुन्छ उहाँले बताउनु भएको छ। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक भारत भ्रमणका क्रममा हिजो नयाँ दिल्ली पुग्नु भएको छ। उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नेपाल तथा भूटान हेर्ने अतिरिक्त सचिव मनु महावर, नयाँ दिल्ली स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा लगायतका अधिकारीहरूले स्वागत गर्नुभएको थियो। खनालले आज नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट हुने चर्चा भए पनि दुवै पक्षले यसलाई औपचारिक पुष्टि गर्न सकेको छैन।
2: चीनको कोरोला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन आयातमा कैफियत रहे वा नरहेको छानबिन गर्न अर्थ मन्त्रालयद्वारा गठित समिति मुस्ताङ पुगेको छ। भन्सार विभागका निर्देशक भूपाल राज साक्यको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले बेनी जोमसुम सड़क मार्ग हुँदै मुस्ताङ पुगेर अनुसन्धान शुरू गरेको हो। टोलीले पोखराको हिमजामा 98 पर्वतको कुस्मामा 17 र मुस्ताङको जोमसुम बस पार्कमा पार्किङ गरी राखिएका 266 विद्युतीय सवारी साधनको स्थलगत अनुगमन गरिसकेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुण्डालले जानकारी दिनुभयो। गत भदौदेखि संचालनमा आएको कोरोला नाकाबाट जेठको दोस्रो साता चिनिया कम्पनी बीवाईडीका 775 विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए, जसमध्ये 649 भन्सार जाँच पास भइसकेको छ। विद्युतीय सवारी साधन आयातमा भएको गडबडीबारे प्रधानमन्त्री कार्यालयले समेत चासो देखाएको छ। अर्थमन्त्रीले बजेट भाषण गरेकै फेरोमा परेर ती सवारी साधन ल्याइएको र त्यसमा कुनै बदनियत राखेको हुन सक्ने भन्दै आलोचना बढेपछि सरकारले समिति गठन गरेको हो।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जनचेतना बढ़ेसँगै महिलाहरूमा पनि कृषिमा निर्णायक भूमिका
5: के गर्ने र के नगर्ने भन्ने सल्लाह त गर्छौँ चलाउँछौँ। हामीले चाहिँ कृषि तालमा यताउति लिँदै अहिले आज जैविक झोलमलहरू बनाउने ओर्ने गरेर अनि विषादीबाट अलिक टाढा रहने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
2: मानवाधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले पनि अदालत जाने, स्थानीय तहको निर्वाचनका लागि रासोपा उम्मेद्वार छनौट गर्दै पुराना दल संगठन पुनर्गठनमा, राजदूत बन्न 3,000 आवेदन, धूलो दूध कारखाना 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
7: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
6: हामी कहाँ उपलब्ध सेवाहरू:
8: दाँत निकाल्ने,
6: नयाँ दाँत राख्ने,
8: झिक्न नपर्ने गरी दाँत राख्ने,
6: दाँत भर्ने, दाँत सफा गर्ने,
8: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
6: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
9: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
7: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
10: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
2: सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर:
3: कान्तिपुर दैनिकमा स्थानीय निर्वाचनको तयारी, रासोपा उम्मेद्वार छनौटमा पुराना दल संगठन पुनर्गठनमा शीर्षकमा खबर लेखिएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेश र स्थानीय निर्वाचनमा बलियो जनमत ल्याउने रणनीतिमा उम्मेद्वार छनौट र स्थानीय बाचा तयार गर्न गृह कार्य थालेको छ। स्थानीय तहको निर्वाचन 2084 वैशाखको अन्तिम सातामा हुनेछ भने त्यसपछि प्रदेशको निर्वाचन हुनेछ। 2079 निर्वाचनमा रासोपाले प्रदेश र स्थानीय तहमा भाग नलिएको ले अहिले स्थानीय जनप्रतिनिधि छनौटमा व्यस्त भएको हो। प्रदेश र स्थानीय तहमा रासोपाका जनप्रतिनिधिहरू नहुँदा राष्ट्रिय सभामा पनि यो पार्टीको सदस्य रहेका छैनन्। राष्ट्रिय सभाको सदस्य प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले चुन्ने संवैधानिक व्यवस्था रहेको छ। रासोपाले 10 वैशाखमा सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा स्थानीय निर्वाचन उम्मेद्वार छनौट रूपरेखा र
11: क्याण्डिडेट छनौट क्लब सम्पादन समिति गठन गरी गृह कार्य शुरू गरेको छ। प्रदेश र स्थानीय सरकारले आम मानिसहरूलाई सकारात्मक प्रभाव पार्ने गरी नीति तथा कार्यक्रम बजेट ल्याउनु पर्नेछ। कांग्रेस महामन्त्री गुरूराज घिमिरेले भन्नुभएको छ, हामी संगठनको पुनर्गठनमा लागेका छौं। प्रशिक्षणमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरू बराल लगायतका नेताहरूले निर्वाचनमा आगामी निर्वाचनमा कांग्रेसको रणनीतिको बारेमा पनि प्रशिक्षण दिनुभएको थियो। त्यस्तै गरी एमाले पनि दुई साता अघि केन्द्रीय सचिवालय बैठक बोलाएर स्थानीय निर्वाचन केन्द्रित गरी विभिन्न गतिविधि गर्नको लागि रणनीति लिएको छ। डिजिटल माध्यमबाट सदस्यता नवीकरणलाई अघि बढ़ाएको एमाले 753 पालिकामा केन्द्रीय सदस्यलाई मिशन पार्टी जागरण कार्य विभाजन लगायतका कार्यहरूमा अगाडि बढ़ाइरहेको छ। त्यस्तै गरी कान्तिपुर दैनिकमै लगानी ढाँचा स्वीकृत भइसकेको बुढ़ी गण्डकी जलविद्युत प्राधिकरण मोडेलको खबर सीमा तामाङले लेख्नु भएको छ। सरकारले लगानी मोडालिटी स्वीकृत भइसकेको 1200 मेगावटको बुढ़ी गण्डकी जलविद्युत आयोजना प्राधिकरण मोडेलमा निर्माण गर्ने भएको छ। 15 जेठमा संसदमा अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्नुभएको बजेटमा उक्त आयोजना अधिकार सम्पन्न प्राधिकरण मोडेलमा बनाउने उल्लेख गरिएको छ। त्यस्तै गरी पश्चिम एशिया द्वन्दको असर बिटुमिन अभावले सड़क आयोजनाको काम ठप्प शीर्षकमा खबर लेखिएको छ। विमल खतेउडाले लेख्नु भएको छ यो खबर। पश्चिम एशिया द्वन्दका कारण बिटुमिन र डिजेलको मूल्यवृद्धि हुँदा विभिन्न सड़क आयोजनाको निर्माण काम ठप्प भएको हो। पछिल्लो समय तीव्र गतिमा काम भइरहेको अर्निगो राजमार्ग अन्तर्गत सूर्य विनायक धुलीखेल सड़क विस्तार कार्य प्रभावित बनेको छ। आयोजना अन्तर्गत 15.8 किलोमिटर सड़क खण्डमा चालू आर्थिक वर्षको पहिलो तहमै कालोपत्र गर्ने भनेर उल्लेख गरिएको थियो। सूर्यविनायक साँगा र साँगा धुलीखेल 7.5 किलोमिटर सूर्यविनायक साँगा खण्डको ठेक्का आशिष कुमार श्रेष्ठ बन्धन भगवती जेवीले लिएको थियो, तर काम पूरा गर्न सकेको छैन। विभिन्न निर्माण सामग्रीको अभाव देखाइएको छ। त्यस्तै गरी नेपालमा उबरको औपचारिक प्रवेश शीर्षकमा कृष्ण प्रसाईले खबर लेख्नु भएको छ। विश्वव्यापी राइडर हेलिङ कम्पनी उबरले हिजोदेखि नेपाली बजारमा औपचारिक प्रवेशको घोषणा गरेको छ। यससँगै नेपालमा सञ्चालन हुने अन्तर्राष्ट्रिय राइड हेलिङ प्लेटफर्मको संख्या 4 पुगेको छ। कम्पनीले ट्याक्सी माण्डुसँग सहकार्य गरेर सेवा शुरू गरेको हो। नेपालमा कुन व्यावसायिक मोडल प्रभावकारी हुन्छ भन्ने मूल्याङ्कन गर्ने कम्पनीले विभिन्न मोडल परीक्षण गरिरहेको छ।
2: नागरिक दैनिकमा भयावह बन्दै सड़क दुर्घटना शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। दैनिक औसतमा 8 जनाको मृत्यु हुन्छ, राज्य उदासीन भएको र सड़क सुरक्षा कानून मस्यौदा 8 वर्षदेखि अलपत्र परेको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। सीमा विवाद कूटनीतिक माध्यम मार्फत समाधान शीर्षकमा खबर छापिएको छ। निर्मल घिमिरेले अयोध्या भारतबाट लेख्नु भएको हो। जगेडामा कृष्णहरि पुष्कर शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश लेखेका कारण 7 घण्टा प्रहरीको केरकारमा परिचर्चामा आएका नेपाल सरकारका सचिव कृष्णहरि पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट शुक्रबार मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा सरूवा गरी जगेडामा राखिएको हो। प्रहरीको केरकारबाट बिहिबार अबेर रिहा भएको भोलिपल्ट पुष्करलाई प्रधानमन्त्री कार्यालयले जगेडामा राखेको हो। जगेडामा कामको जिम्मेवारी दिइँदैन, अब उहाँ जिम्मेवार विहीन अवस्थामै अवकाशमा जाने अवस्था देखिएको छ। उहिले बन्दुक बोकेका भण्डारा अहिले माछा बेच्छन् शीर्षक गोल्डेन बुढाले जुम्लाबाट लेख्नु भएको खबर छ। जति राजनैतिक क्रान्तिका कुरा गरे पनि हरेक परिवारको आर्थिक उन्नति नभएसम्म देश समृद्ध हुन नसक्ने रहेको उहाँले बताउनुभयो। त्यसैले आफूले पनि जीवनस्तर उठाउन व्यापार रोजेको उल्लेख गर्नुभएको छ। आर्थिक क्रान्तिको बाटो रोजेको बताउनुभयो। अर्को खबर छापिएको छ, खुला ईपीजीको चापी शीर्षकमा राधा खनालले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणको एक दिन अघि बिहिबार नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको नेपाल तर्फका संयोजक डाक्टर भेषबहादुर थापाले ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाउनुभयो। मन्त्री खनाल र परराष्ट्र सचिव अमृत बहादुर राईले साँचो बुझ्नु भएको छ। ईपीजीको प्रतिवेदन तयार भएको 8 वर्षसम्म पनि दुवै देशका प्रधानमन्त्रीले बुझ्ने मेसो नमिलेपछि वयोवृद्ध थापाले सरकारलाई चाबी बुझाउनु भएको हो। अर्को खबर, क्यान्सरका औषधि बाहिरबाट मगाइँदै शीर्षकमा पवित्र सुनारले नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालमा 3 साता यता क्यान्सर उपचारका लागि आवश्यक औषधिको चरम अभाव छ। ती औषधि तत्काल छिमेकी मुलुकबाट मगाउने तयारी भइरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जानकारी दिएको छ। नयाँ पत्रिका दैनिकमा इन्टरपोलको रेड नोटिसमा 98 नेपाली साना अभियुक्त धमाधम पक्राउ मोस्ट वान्टेडहरू मस्त शीर्षकमा खबर छापिएको छ। नवराज मैनाली लेख्नुहुन्छ, तुलनात्मक रूपमा साना तथा कम जटिल मुद्दाका अभियुक्तहरूलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा विभिन्न देशबाट सहजै पक्राउ गरी नेपाल ल्याइएको छ, तर यस विपरीत सहकारी ठगीका बैंकिङ कसुर, मानव बेचबिखन र संगठित अपराधसम्मका गम्भीर अभियोग लागेका व्यक्तिहरू भने विदेशमा खुलेआम बसिरहेको पाइएको छ। अन्तर्राष्ट्रिय सहकार्य, कूटनीतिक समन्वय र सुपुर्दगी सन्धिको कमजोरीका कारण गम्भीर अपराधका अभियुक्तहरू पक्राउ पर्नमा ढिलाइ भएको पनि उल्लेख गरिएको छ। मानवाधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले आक्रामक शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको छ। एमाले राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन विरूद्ध न्यायिक पुनरावलोकनका लागि अदालत जाने सहित उपलब्ध सबै कानूनी विकल्प प्रयोग गर्ने निर्णय गरेको छ। पार्टीले गरेको आन्तरिक छलफलका निष्कर्ष शुक्रबार हिजो सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले यसबारेमा जानकारी दिनुभएको हो। बजेटमा फ्युचर्स कन्ट्राक्ट नीति शीर्षकमा अजित अधिकारीले लेख्नुभएको खबर छ। पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर भइरहेको उतार चढ़ावलाई रोकी उपभोक्ताको भान्सादेखि राष्ट्रिय विकास निर्माणसम्म सहजता ल्याउन सरकारले नयाँ रणनीति अघि सारेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वागेलले 15 जेठमा संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट मार्फत इन्धनको मूल्य नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा अभ्यासमा रहेको फ्युचर्स कन्ट्राक्ट नीति लागू गर्ने अध्ययन गर्ने उल्लेख गरिएको छ। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्युचर्स कन्ट्राक्ट गर्न सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौ बजेट वक्तव्यको मुद्दा नम्बर 56 भनिएको छ। यो निश्चित समयका लागि पहिले नै मूल्य तय गरी एउटै दरमा इन्धन खरिद गर्ने उच्च जोखिम र पूर्वानुमानमा आधारित सम्झौता रहेको पनि उल्लेख गरिएको छ। अर्को खबर, धूलो दूध कारखानामा 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित शीर्षकमा मकवानपुरबाट पोष्ट राज अधिकारीले लेख्नु भएको छ। प्रदेश सरकारको 47 करोड़ लगानीमा 2.5 वर्ष अघि स्थापना भएको उद्योग सञ्चालनको मोडालिटी अझै टुंगिएको छैन। आगामी मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक जुटेको बारेमा पवन तिमल सिन्हाले लेख्नु भएको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागद्वारा जारी सूचना गर्दै सरकारवाला विज्ञ तथा सर्वसाधारणलाई सुझाव पठाउनको लागि अनुरोध पनि गरिएको छ। राजदूत बन्न 3000 आवेदन परेको बारेमा अनिल गिरी र दुर्गा दुलालले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। नेपालको इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानप्रति अत्यधिक आकर्षण देखिएको छ। हिजो आवेदन दिने अन्तिम दिनसम्म 13 राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि करिब 3000 आवेदन परेको छ। सरकारले 14 जेठमा योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गर्दै छनौट प्रक्रिया सम्बन्धी 7 पृष्ठ लामो कार्यविधि सहितको सूचना प्रकाशित गरेको थियो। परराष्ट्र मन्त्रालयका एकजना उच्च अधिकारीका अनुसार विभिन्न क्षेत्रका उम्मेद्वारबाट आवेदन प्राप्त भएको छ।
11: साझा खबरमा अब विदेशका खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गर्नुभएको छ। पुटिनले लेखिएको खुला पत्रमा जेलेन्स्कीले युक्रेन र रूसबीचको प्रत्यक्ष संवादबाट मात्र शान्ति सम्भव हुने भएकाले पटक पटक आफूले वार्ताको लागि प्रयत्न गरेको बताउनु भएको हो। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम लागू गर्न पनि उहाँले आग्रह गर्नुभएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुवैजना नेताहरूलाई भेटेर शान्तिको रूपमा अगाडि बढ़नको लागि आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको आप्रवासी मामिला हेर्ने निकाय आईओएमले विभिन्न ठूला तथा साना द्वन्द्वले ध्वस्त भएको हाइटीमा 14,70,000 मानिस विस्थापित भएको बताएको छ। 1,29,00,000 जनसंख्या भएको दक्षिण अमेरिकाको सबैभन्दा गरीब देश हाइटी वर्षौंदेखि अस्थिरतामा जकड़िएको छ। शक्तिशाली सशस्त्र गिरोहरूको स्वार्थको लड़ाईका कारण हाइटीमा हत्या, बलात्कार, लुटपाट तथा अपहरण जस्ता जघन्य अपराधका घटनाहरू बढ़िरहेका छन्। आईओएमले यसको अध्यावधिक गणनाले क्यारेबियन देशमा बढ़दो मानवीय संकटलाई प्रतिविम्बित गरेको बताएको छ।
2: साझा खबरमा अब खेल खबर। नेपालले एसियन गेम्स पुरूष छनौट क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा हिजो हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एको तथा हङकङ र ओमान समूह बीको क्रमशः विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। नेपालले ओमान र मलेसिया हङकङसँग सेमी फाइनलमा प्रतिस्पर्धा गर्नेछ। दुवै सेमी फाइनल आइतबार हुनेछ। साबिक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिंग शील्ड खेलकूदमा च्याम्पियन ट्रफी उचालेको छ। हिजो सम्पन्न प्रतियोगितामा बागमतीले 6 खेलबाट 22 स्वर्ण 21 रजत र 13 काँस्य पदक जितेको थियो। सुदूरपश्चिम प्रदेशले 19 स्वर्ण 9 रजत र 14 काँस्य जित्दै दोस्रो तथा 12 स्वर्ण 15 रजत र 18 काँस्य जितेको लुम्बिनी प्रदेश तेस्रो भएको छ। 5 स्वर्ण 2 रजत र 18 काँस्य सहित गण्डकी प्रदेश चौथो हुँदा 4 स्वर्ण 7 रजत र 17 काँस्य सहित कोशी प्रदेश पाँचौं भएको छ। र 19 वर्ष मुनिको टी20 महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी शुरूआत गरेका छन्। हिजोदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू भएको प्रतियोगिता अन्तर्गत कालुङ चोक मैदानमा भएको पहिलो खेलमा पाउना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई 54 रनले हराउँदै सुखद शुरूआत गरेको हो। वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वेली टोली कोशीमाथि 89 रनको जीतसहित प्रतियोगिताको शुरूआत गरेको छ। लुम्बिनीका लागि शोभिका शाहीले सर्वाधिक 19 रन बनाउँदा रिसाना विश्वकर्माले 17 र उमा चौधरीले 16 रनको योगदान दिनुभयो।
11: कृषिमा महिलाको श्रम धेरै तर निर्णयका लागि पुरूषमा निर्भरता रिपोर्ट कार्टुन लगायतका सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलवासी पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
13: डाक्टरद्वारा उपचार हुने रोगहरू
12: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
13: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
14: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
15: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet। अब सबै कनेक्टेड।
16: खास जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
17: ViaNet
10: नया युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
18: तिनाउ गाउँपालिका छ कि सरिता जीसीको दैनिकी पनि उस्तै छ। उहाँको गोठमा 27 गाई छन्। गाईलाई दाना पानी खुवाउने, गोठ सरसफाई गर्ने, दूध दोएर डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो। मासिक 4-5 लाख रुपियाँ बराबरको दूध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ। तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन। उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने, कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन। धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरूष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ। महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरूषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ।
19: अब पैसा आउँछ, अब त्यत्रो 1.5 लाख महिनामा बच्छ, अनि त्यो पैसाबाट अब घर खर्च, अब आफूले कहिले काहीँ सानोतिनो खर्च गरेर त सोध्नु परेन गरिन्छ, अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि, अब बुढा पनि सल्लाह गर्नु पर्छ, मान्छे चाहिँ सल्लाह गरेर गरिन्छ। अब
18: 44 वर्षीय लक्ष्मी रावतले पनि एक दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 5 रोपनी क्षेत्रफलमा सिमी, बोडी, धनियाँ लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ। तरकारी, फलफूल, दूध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन। जग्गा, घर वा अन्य सम्पत्ति धेरै जसो पुरूषको नाममा हुन्छ, जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ।
20: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, केही काम पर्यो भने माफ्यौ अनि चलाउँछौ, अनि ठुला ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौ, के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौ।
18: मदन पोखराकी 51 वर्षीय तुलसी जीसी 3 दशक भन्दा लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। 6 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, काँक्रा, खुर्सानी, फर्सी र आलु उत्पादन गर्दै आउनुभएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ। तर खेतीका लागि आवश्यक बिउ, मल, विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ। बैंकिङ, बचत, लगानी, ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउन नसकिएको उहाँ बताउनुहुन्छ।
5: के गर्ने र के नगर्ने भन्ने सल्लाह त गर्छौ, चलाउँछौ। हामीले चाहिँ कृषि तालमा यताउति लिँदै अलि आज जैविक झोलमलहरू बनाउने ओर्ने गरेर अनि विषादीबाट अलिक टाढा गर्ने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
18: यी प्रतिनिधि कथाले कृषि क्षेत्रमा महिलाको वास्तविक अवस्था उजागर गर्दछन्। उत्पादन प्रक्रियाको अधिकांश हिस्सा महिलाले धाने पनि बजार पहुँच, मूल्य निर्धारण, आमदानी व्यवस्थापन र आर्थिक निर्णयमा उनीहरूको भूमिका सीमित छ। रीमा सोमय, सीआईएन रेडियो मदन पोखरा, पाल्पा।
11: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: राजदूत बन्न 3,000 आवेदन, आयुक्तको संख्या घटाउन निर्वाचन आयोगको प्रस्ताव, परराष्ट्र मन्त्रीको भारत भ्रमणमा नेपालको प्राथमिकताका विषयमा पनि संवाद हुने।
11: पूर्व गृहमन्त्री गुरूङको सम्पत्ति छानबिन समितिले बुझाए प्रतिवेदन, मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले पनि अदालत जाने, स्थानीय तहको निर्वाचनका लागि राष्ट्रपा उम्मेद्वार छनौटमा पुराना दल संगठन विस्तारमा।
2: धुलो दूध कारखानामा 2.5 वर्षदेखि परीक्षण उत्पादनमै सीमित, राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, श्रमिक महिला क्षमता विकाससँगै आर्थिक निर्णयमा पनि अघि बढ़दै।
11: युक्रेनी राष्ट्रपति र रूसी राष्ट्रपति पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव, भेटका लागि अमेरिकी राष्ट्रपतिको पनि आग्रह, द्वन्द्वले ध्वस्त भएको हाइटीमा 14,70,000 मानिस विस्थापित भएको आईओएमको भनाई।
2: र एसियन गेम्स पुरूष छनौट क्रिकेटको सेमी फाइनलमा नेपाल ओमानसँग खेल्ने, राष्ट्रपति रनिङ सील्ड खेलकुदमा बागमती प्रदेश च्याम्पियन। साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ वन वातावरण संरक्षणतर्फ, वातावरण संरक्षणका लागि फोहोर मैलाको जथाभावी विसर्जन गर्नुहुँदैन, अझ जलाएर त्यहाँ विसर्जन गर्ने प्रयास गर्नु अझ घातक मानिन्छ। यहाँ एउटा खुल्ला डाँडा जस्तो देखाइएको छ, दुईजना व्यक्ति छन्, एकजना व्यक्ति फोहोर डढ़ाइरहेको क्षेत्रको नजिक छन् भने अर्को एकजना व्यक्ति फोहोर मलाई लेखिएको एउटा टुकड़ी जस्तो त्यहाँ देखिन्छ र त्यसतर्फ उनले दायाँ हातबाट केही हाल्दै गर्दा जहाँ फोहोर जलाइरहेका व्यक्तितर्फ औंलो ठड्याएर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, फोहोर बाल्ने होइन नि, वातावरण स्वच्छ बनाउन त फोहोर यहाँ जम्मा गर्ने हो।
11: हवस्त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र दीपक आचार्य विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435327695 र 9810126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
1: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
2: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गएसन्त भन्न भने।
1: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
0: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
3: हामी कहाँ उपलब्ध सेवाहरू,
4: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
0: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति FM 93.4 MHz।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल जेठ 23 गते, तदनुसार सन् 2026 जून 6 तारीक शनिबार। दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरी, सल्यानको रेडियो राप्ती, रेडियो कपुरगोड, रोल्पाको रेडियो रोल्पा, रेडियो होलेरी, प्युठानको रेडियो झुलिनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट। लोकतन्त्रको रक्षामा युवाको भूमिका महत्वपूर्ण हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको भनाई। दाङको तुलसीपुरका विभिन्न बरफ उद्योगहरूमा अनुगमन। तुलसीपुरलाई क्षयरोगमुक्त बनाउने अभियानमा युवा र सरकारवालाहरूको प्रतिबद्धता। सल्यानमा नागरिकको घरमै पुगेर राहदानी पुर्याउने सेवा शुरू। सुरुकुम पश्चिममा जुवा खेलिरहेको अवस्थामा वडा अध्यक्ष सहित 6 जना पक्राउ। कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित। र मानवाधिकार आयोगको प्रतिवेदनका विरूद्धमा एमाले अदालत जाने। बाँदर आतंकको समाधान खोज्दै सरकार। मध्य र पूर्वी क्षेत्रमा वर्षा। नेपालमा मनसून भित्रिन अझै 1 हप्ता लाग्ने।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताउनु भएको छ।

0: उहाँले नीति तथा कार्यक्रमकै आधारमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवा मैत्री योजना र कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनु भएको हो। लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन 2083 भालुबाङमा हिजो उद्घाटन गर्दै उहाँले युवालाई उद्यमशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनु भएको छ। प्रदेश सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै युवा लक्षित कार्यक्रम अगाडि सार्ने तयारी गरिरहेको उहाँले उल्लेख गर्नुभयो। आधुनिक प्रविधिसँग जोडेर उद्यमशीलताको विकास, रोजगारी सृजना र आत्मनिर्भरता प्रवर्धनमा विशेष ध्यान दिइने उहाँको भनाइ छ। लोकतान्त्रिक व्यवस्थाको रक्षा, राष्ट्रियताको संरक्षण र समाज रूपान्तरणमा युवाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उहाँले बताउनुभयो। समाज परिवर्तन विकासको मुख्य शक्ति युवा नै भएकाले उनीहरूलाई सकारात्मक, सृजनात्मक र उत्पादनमूलक कार्यमा सक्रिय बनाउन आवश्यक रहेको बताउनु भएको छ। अधिकारको माग मात्र पर्याप्त नहुने भन्दै उहाँले कर्तव्यप्रति पनि सचेत हुन आग्रह गर्नुभएको छ। समाज रूपान्तरण र सुशासन प्रवर्धन तथा समृद्ध समाज निर्माणका लागि युवाले आफ्नो भूमिका अझै प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो। युवा पुस्ताको ऊर्जा, सिप र क्षमतालाई विकाससँग जोड्न सके प्रदेश तथा देशको समग्र विकासले थप गति लिने उहाँको भनाइ छ। दाङको तुलसीपुर उपमहानगरपालिकाले पालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारी गरेको छ। हो, हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान हाम्रो योगदान भन्ने नाराका साथ क्षयरोग मुक्त पालिका अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाले युवा, नागरिक समाज र सरकारवालाहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरी अभियानबारे छलफल गरेको छ। कार्यक्रममा जनस्वास्थ्य प्रबन्धन शाखा प्रमुख ओम प्रकाश नेउपानेले क्षयरोग मुक्त पालिका अभियान अन्तर्गत गाउँ ठाउँमा सूक्ष्म निगरानी सहित विभिन्न कार्यक्रम शुरू गरेको बताउनु भएको छ। उहाँले यो गौरवको राष्ट्रिय अभियान भएकाले यसलाई सफल पार्ने सबैको दायित्व हुने बताउनुभयो। यसैगरी उहाँले विश्वमा अनुमानित 1,07,00,000 मानिसहरू क्षयरोगबाट बिरामी परेको र जसमध्ये 58,00,000 पुरूष र 37,00,000 महिला तथा 12,00,000 बालबालिका तथा किशोर किशोरी रहेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो। क्षयरोगका कारण अनुमानित विश्वमा 12,30,000 मानिसको ज्यान गएको उहाँले बताउनुभयो। नेपालमा पनि लुम्बिनी तथा दाङ र तुलसीपुरमा क्षयरोगको भारको अवस्था 2081-82 अनुसार अनुमानित क्षयरोगी संख्या लुम्बिनी प्रदेशभर 11,835, दाङमा 1,606 र तुलसीपुर महानगरपालिकामा 449 रहेको छ, जसमा कुल नयाँ क्षयरोगका बिरामी तुलसीपुर महानगरपालिकाभित्र 355 जना रहेका छन् भने क्षयरोग बिरामी मृत्यु 2.18% रहेको छ, जसमा क्षयरोग महामारीका मुख्य कारक तत्वहरू कुपोषण, मधुमेह, धूम्रपान, एचआईभी संक्रमण र मध्यपान रहेका छन्। सो अवसरमा बोल्दै तुलसीपुर महानगरपालिकाका मेयर टीकाराम खड्गाले तुलसीपुरलाई आगामी वर्षसम्म क्षयरोग मुक्त पालिका घोषणा गर्ने गरी आफूहरूले लागिरहेको उहाँले बताउनु भएको छ। क्षयरोग मुक्त नेपाल घोषणा राष्ट्रिय अभियान भएको र यसलाई स्थानीय सरकारले अवलम्बन गरेकाले सरकारवालाको साथ सहयोग लिएर पालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गरिने उहाँले बताउनु भएको छ। सल्यानमा नागरिकको घर दैलोमै राहदानी पुर्याउने सेवाको शुरूआत गरिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यान र जिल्ला हुला कार्यालय सल्यान बीच गत वैशाख 21 गते भएको सम्झौता अनुसार उक्त सेवा कार्यान्वयनमा ल्याइएको हो। पहिलो पटक जिल्लाको बनगाँठ कुपिन्डे नगरपालिका एक निवासी दिल्ली बहादुर राउत र सन्तोषी राउतको राहदानी घरमै पुगेर हस्तान्तरण गरिएको छ। यससँगै नागरिकलाई सहज र झन्झट रहित रूपमा राहदानी उपलब्ध गराउने अभियानको औपचारिक शुरूआत भएको हो। जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत चिन्तामणि रेग्मीका अनुसार पहिलो चरणमा 69 थान राहदानी जिल्ला हुलाक कार्यालयमा प्राप्त भएका छन्। ती राहदानी सम्बन्धित पालिकामा रहेका हुलाक कार्यालय मार्फत वितरणका लागि पठाइसकिएको छ। प्राप्त राहदानी मध्ये कालीमाटी गाउँपालिकामा 9 थान, बनगाँठ कुपिन्डे नगरपालिकामा 7 थान, कप्रकोट गाउँपालिकामा 7 थान, त्रिवेणी गाउँपालिकामा 7 थान, छत्रेश्वरी गाउँपालिकामा 9 थान, बागचौर नगरपालिकामा 16 थान, दार्मा गाउँपालिकामा 3 थान, कुमा गाउँपालिकामा 1 थान, सिद्धकुमा गाउँपालिकामा 5 थान र शारदा नगरपालिकामा 5 थान रहेका छन्। हुलाक अधिकृत रेग्मीले प्राप्त सबै राहदानी एक दुई दिनभित्र सम्बन्धित सेवाग्राहीसम्म पुर्याइने जानकारी दिनुभएको छ। उहाँका अनुसार यस सेवाले राहदानी लिन जिल्ला सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हट्नुका साथै नागरिकको समय श्रम र खर्च समेत बचत हुने अपेक्षा गरिएको छ। नागरिक मैत्री सेवाको रूपमा हेरिएको यो अभियानले दुर्गम क्षेत्रका सेवाग्राहीलाई अझ विशेष राहत पुग्ने विश्वास गरिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यान र हुलाक कार्यालयको समन्वयमा सञ्चालन गरिएको उक्त सेवाले सार्वजनिक सेवा प्रभावलाई थप प्रभावकारी र पहुँच योग्य बनाउने अपेक्षा समेत गरिएको छ। पछिल्लो समय गर्मीको समय बढ़ेसँगै दाङको तुलसीपुर महानगरपालिकाले बजारमा रहेका विभिन्न जुस पसल आइसक्रीमका ठेला बरफ उद्योगहरूमा अनुगमन लाई तीव्र पारेको छ। विशेष गरी गर्मीको समयमा बालबालिकादेखि वृद्ध वृद्धसम्मको रोजाईमा पर्ने आइसक्रीम जुस र बरफहरूको उत्पादनमा व्यवसायीहरूको चरम लापरवाही हुने गरेको छ। यसैबीच हिजो मात्रै तुलसीपुरमा रहेका विभिन्न जुस तथा बरफ उद्योगहरूमा अनुगमन गरिएको छ। अनुगमनका क्रममा तुलसीपुरको अटो भिलेज नजिकै रहेको मनिषा डेरीमा बरफ बनाउनका लागि अखाद्य वस्तु कोल्ड किङ नामको केमिकल फेला परेपछि उक्त केमिकल सहित 3,500 रूपियाँ बराबरको बरफ नष्ट गरिएको छ। गोल्ड किङ नामको केमिकल सुनका गरगहना सफा गर्न र चम्काउनका लागि प्रयोग गरिने भए पनि व्यवसायीको लापरवाही र चिनीको सट्टा उक्त केमिकल प्रयोग गरी थोरै लगानीमा धेरै नाफा कमाउने उद्देश्यले प्रयोग गर्ने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले बताउनुभयो।
1: यो चाहिँ प्रयोग गर्न नमिल्ने हो। यहाँ चाहिँ लेखिरहेको छ इलेक्ट्रोप्लेटिङ फर इन्डस्ट्रियल युज वानली भनेर। यो भनेको चाहिँ सुनहरू चम्काउन धातुहरू चम्काउन प्रयोग हुने केमिकल हो। अब उहाँहरूले चाहिँ यो गुलियो पनि हुने भएको भएर प्रयोग गर्नु भएको रहेछ। उहाँहरूले कति हाल्नुहुन्छ यो कति लिटरमा कति भन्नुभयो?
2: लगभग 20 लिटरमा
1: 20 लिटरमा जम्मा 100-200 ग्राम यो गएपछि चाहिँ पुरै गुलियो बनाउँदो रहेछ। टिका बरफ होइन चिनीको सट्टा यो प्रयोग गर्नुभएको छ। त्यस्तो खालको चाहिँ अबदेखि कसरी पनि प्रयोग नगर्नुहोस् भनेर हामी भन्न चाहन्छौँ। र उपभोक्ताले र अब गार्जेनहरूले पनि आफ्नो केटाकेटीहरूले के खाइरहेछ त्यो कुरा पनि ध्यान दिनु पर्यो। हामीले पनि अब सबै ठाउँमा अनुगमन गर्छौँ। योभन्दा पहिले पनि हामीले यो पोकामा आउने बरफहरू चाहिँ यो दाङभरि चाहिँ हामीले बन्द गराएको छौँ होइन। यसमा चाहिँ उहाँले चिनी नै प्रयोग गर्नुहुन्छ भन्ने थियो तर चाहिँ अनुगमन गर्दाखेरि चाहिँ यस्तो भेट्यौँ। यो खाद्य ग्रेडको नभएपछि यसले जस्तो पनि असर गर्छ। किडनी बिगार्न सक्ने भयो होइन, क्यान्सर पनि हुन सक्ने भयो किनभने यो खाना नमिल्ने चिज भएपछि केमिकल भएपछि जे पनि असर गर्न सक्ने भयो किनभने यो हाम्रो पेटमा गएर यसले अल्सर बनाउन सक्ने भयो क्यान्सर बनाउन सक्ने भयो होइन। खानै नमिल्ने चिज हो यो। फेरि लिगल्ली पनि आएको कहीँ पनि देखेन। बिलहरू अनुसन्धान गर्न खोज्दाखेरि कहाँबाट आइरहेछ भनेर अनुसन्धान गर्न खोज्दाखेरि उहाँहरू कहाँबाट ल्याउनुहुन्छ कसैबाट पनि टुङ्गै नलाग्ने अवस्था भयो। हामीले फोन पनि गर्दाखेरि पनि एकजना मान्छेले छोडेको भन्ने कुरा आयो घरैतिरबाट होइन, र को मान्छे हो के हो भन्ने नै थाहा भएन। अरू ठाउँमा पनि अब हामीले अनुगमन गर्दाखेरि त्यहाँ यो भेटिएन होइन, तर यस्तै खालको बरफहरू भेट्यो। त्यसमा पनि हामीलाई एकदम शङ्का लागेको छ। उहाँहरूको त्यहाँ चिनीको बोराहरू पनि केही पनि देखिएन होइन। अब तर हामीले यो प्रमाण नभेटिया भएर चाहिँ हामीले यो नष्टसम्मको कार्यवाही पनि गर्न सकिरहेको छैन होइन। त्यही पनि अब पुनः हामीले फेरि अनुगमन गर्छौँ।
0: यसै गरी तुलसीपुरको वीरेन्द्र चोकमा रहेको वर्मा जुस सेन्टरबाट पनि झण्डै 4,000 रूपियाँ बराबरको म्याद नागेका चिसो पेय पदार्थ सहित तयारी अवस्थामा रहेको उखुको जुस र जुस बनाउन प्रयोग गरिने बरफ नष्ट गरिएको अनुगमन टोलीले जानकारी दिएको छ। दाङ प्रहरीले लागू औषध ब्राउन सुगर सहित 6 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरीले दाङका अनुसार घोराई उपमहानगरपालिका 15 जानकी टोल क्षेत्रमा ब्राउन सुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिहिबार 4 जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा प्युठानको स्वर्गद्वारी नगरपालिका 3 भिङरी निवासी 28 वर्षीय उत्तम सुनार, घोराई उपमहानगरपालिका 5 धरनाका 25 वर्षीय विपिन केसी, सोईवडाको रतनपुर निवासी 25 वर्षीय पुष्कर भण्डारी र रोल्पाको सुनिल स्मृति गाउँपालिका 5 काभ्रा निवासी 29 वर्षीय किरण थापा रहेको जिल्ला प्रहरीले दाङका प्रवक्ता समेत रहेका डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। प्रहरीले उनीहरू बसेको कोठा र शरीर खानतलासी गर्दा खुकुरी चुरुटको बट्टाभित्र लुकाई राखेको रातो र हरियो प्लास्टिकमा प्याक गरिएको 2 पुडिया ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको डीएसपी केसीले बताउनुभयो। प्लास्टिक हटाई तौल गर्दा उक्त पदार्थ 340 मिलिग्राम रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको छ। यसै गरी वडा प्रहरी कार्यालय घोराईबाट स्वीप अपरेशनमा खटिएको प्रहरी टोलीले घोराई 14 नयाँ बजार क्षेत्रबाट शंकास्पद रूपमा हिँडिरहेका अन्य 2 जनालाई समेत पक्राउ गरेको छ। रूकुम पश्चिममा एकजना वडा अध्यक्षसहित 6 जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका 4 का वडा अध्यक्ष 47 वर्षीय नन्दराम बाठा, मुसिकोट नगरपालिका 11 निवासी 48 वर्षीय कमल पुन, त्रिवेणी गाउँपालिका 5 का 44 वर्षीय दिल्ली बहादुर घरती, सोही ठाउँका 30 वर्षीय शिव विवश घरती मगर, नन्दकुमार घरती मगर र त्रिवेणी 2 का 40 वर्षीय मनबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ। प्रहरी अनुसार त्रिवेणी गाउँपालिका 4 लामाखेत स्थित विमल बहादुर खड्गाको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले हिजो बिहान करिब 2 बजेको समयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी चौकी सिमरुतबाट इन्सपेक्टर हेमन्त गिरीको कमानमा खटिएको 6 जनाको प्रहरी टोलीले छापा मार्दा जुवाको खालबाट नगद 1,67,105 रूपियाँ, 1 गड्डी खोलेको तास र 1 गड्डी नखोलेको तास बरामद गरेको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धान र कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम पठाइएको प्रहरी चौकी सिमरुतले जानकारी दिएको छ। आजको परिवेशमा अब कुराकानीको पालो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत सुन चाँदी हीरा र बहुमूल्य पत्थरसँग सम्बन्धित कर प्रणालीमा केही खारेज र केही महत्वपूर्ण परिवर्तन गरेको छ। सुनका गर गहनामा लाग्दै आएको 2% विलासिता शुल्क र हीरा जवाहरातमा लाग्दै आएको भ्याट हटाइएको छ, तर भन्सार शुल्क भने बढ़ाइएको छ। सरकारले भन्सार करमा वृद्धि गर्दा व्यवसाय संकटमा पर्ने भन्दै यसलाई सच्याउन व्यवसायहरूले माग गरेका छन्। यसै विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ध्रुव कुमार गहतराजसँग गरिएको कुराकानी।
2: वास्तवमा यो अहिलेको सरकारले 2% विलासिता कर र 13% भ्याट खारेज गर्नुपर्छ भनेर हामीले वर्षौंबाट चाहिँ आन्दोलन गर्दै आएका थियौं र यो समस्या हल गरेका छौं। यसको लागि सुनचाँदी व्यवसाय महासंघले पनि स्वागत गरिसकेको छ, सम्मान गरिसकेको छ र हामी ले पनि लुम्बिनी प्रदेशको तर्फबाट पनि एउटा स्वागत योग्य बजेट भनेर चाहिँ भनिसकेका छौँ र सम्मान गरिसकेका छौँ। र जहाँसम्म पछिल्लो चरणमा भारत र नेपालमा जुन करका कुराहरू चाहिँ इक्वल हुनुपर्छ र खुला सिमानाको कारणले कर प्रणाली तलमाथि भयो भने सुनचाँदी जस्तो बहुमूल्य चीजमा चाहिँ उतार चढ़ाव हुने र यताउति हुने चाहिँ दुई नम्बर काम गर्नेलाई चाहिँ अलिक प्रोत्साहन हुने हुनाले पछिल्लो समयमा नेपाल सरकारबाट चाहिँ जुन 20% कर चाहिँ लागू भएको छ र भारतमा 15% भएको कारणले भारतमा भन्दा नेपालमा महँगो भएको कारणले गर्दाखेरि यो चाहिँ करलाई चाहिँ समायोजन गर्न पर्छ भन्ने चाहिँ लाग्छ र हाम्रो माग पनि यही छ र भारत र नेपालमा एकल कर बनाएर सरकारले चाहिँ सचाउनेछ भन्ने हामीलाई विश्वास छ।
3: जस्तो अब यस विषयमा महासंघले कस्तो खालको पहल गर्छ?
2: अब यस विषयमा हाम्रो 24 गते आइतबार चाहिँ पदाधिकारी बैठक बस्दैछ महासंघको, त्यसमा म पनि जाँदैछु र त्यसले निश्चय पनि त्यो बैठकले यो कर सम्बन्धमा यो कर चाहिँ समायोजन गर्नुपर्छ भनेर राज्यसँग माग राख्छ नै र राख्नुपर्छ भन्ने मेरो मान्यता पनि हो। किनभने भारत र नेपालमा करको चाहिँ जुन दूरी सुनचाँदी जस्तो बहुमूल्य चीजको चाहिँ करको दूरी चाहिँ जुन फरक भयो भने व्यवसायहरूलाई चाहिँ निकै गाह्रो हुन्छ। यो चाहिँ हाम्रो जस्तो खुला सिमाना भएको देशमा एउटा 1 किलो चिनी किन्दाखेरि त नेपालमा भन्दा भारतमा सस्तो भयो भने हामी नेपालीहरू गएर किनेर ल्याउने चलन छ भने सुन जस्तो चिज जब तोलामै चाहिँ 8-10,000-12,000 फरक पर्यो भने नेपालको सुनचाँदी व्यवसाय चाहिँ सुक्ने र चाहिँ भारतको चाहिँ सुनचाँदी व्यवसाय फस्टाउने चाहिँ एकदमै हुन्छ। राज्यले यो नीति कहिले पनि गर्नुहुन्न र यो जुन भन्सार चाहिँ छ राज्यले चाहिँ त्यसलाई चाहिँ समायोजन गर्नुपर्छ भन्ने यो सरकारले चाहिँ हामी व्यवसायको कुरा सुन्छ भन्ने हामीलाई विश्वास छ र हामीले चाहिँ अब छिट्टै हामी चाहिँ यो भन्सार दर सम्बन्धमा र अन्य चाहिँ सम्बन्धमा हामी चाहिँ सरकारसँग चाहिँ डेलिगेसन जाँदैछौँ। हाम्रो माग चाहिँ पूरा हुनेछ भन्ने हामीलाई विश्वास छ। यो सरकारले हाम्रो मागलाई चाहिँ सम्बोधन गर्छ भन्ने मलाई पूर्ण विश्वास छ।
0: आजको परिवेशमा अब छोटो विश्राम।
4: फ्यानहरूका लागि खुशीको खबर।
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971।
0: विश्रामपछि तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर। वातावरण संरक्षणका लागि प्लास्टिक प्रयोग नियन्त्रणसँगै पानीको स्रोत संरक्षणका लागि सचेतनामूलक कार्यक्रमसँगै विद्यमान नीति तथा कानून कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। विश्व वातावरण दिवसको अवसरमा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङले हिजो घोराहीमा आयोजना गरेको दाङ जिल्लाको पर्यावरण विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले दाङको वातावरणीय चुनौती न्यूनीकरणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका हुन्। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बढ्दो प्लास्टिक र सिसाजन्य सामग्रीको प्रयोगले वातावरणमा गम्भीर असर पुर्याइरहेको भन्दै न्यूनीकरणका लागि ग्रामीण क्षेत्रसम्म सचेतना आवश्यक रहेको बताउनुभयो। उहाँले वातावरण मैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्दै प्रदूषण बढ़ाउने सामग्रीको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा प्रमुख अतिथि समेत रहेका शर्माले पानीका स्रोत संरक्षणका लागि कृत्रिम जलाशय निर्माण, वृक्षारोपण, प्लास्टिकका झोलाको प्रयोग नियन्त्रण र राप्ती नदीमा करेन्ट तथा विष प्रयोग रोक्ने अभियान सकारात्मक रहेको उल्लेख गर्दै यस प्रयासलाई थप प्रभावकारी बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको हिजो बसेको आठौं बैठकबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको हो। सभामुख नन्दा गुरूङले कर्णाली प्रदेश सभा नियमावली 2081 नियम 39 उपनियम 4 बमोजिम मुख्यमन्त्री यामलाल खडेललाई उक्त नीति तथा कार्यक्रम पारित गरियोस् भनी सभा समक्ष प्रस्ताव पेश गर्नुभएको थियो। मुख्यमन्त्री खडेलले सभा समक्ष सो प्रस्ताव पेश गरेसँगै सभामुख गुरूङले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको घोषणा गर्नुभएको हो। बिहिबारदेखि नीति तथा कार्यक्रममाथिको छलफल शुरू भई हिजो करिब 6 घण्टा लामो बैठकमा व्यापक छलफल गरिएको थियो। बैठकमा नेकपा कर्णाली प्रदेश सभा संसदीय दलका नेता मंगल बहादुर शाही, पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्मा, प्रदेशसभा सदस्य वेदराज सिंह, टेकराज पछाई, बिन्दमान विष्ट लगायत 25 प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए। सरकारले बाँदर र अन्य वन्य जन्तुले कृषि बालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न नागरिकबाट सुझाव संकलन शुरू गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। बाँदर, बदेल, निलगाई र दुम्सी लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण र विज्ञसँग सुझाव मागेको हो। मन्त्रालयका उपसचिव समेत रहेका कार्यदलका सदस्य लीला गेवालीले किसान, पालिका, सरकारवाला निकाय र विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यावहारिक तथा कार्यान्वयन योग्य समाधान खोज्न लागेको बताउनुभयो। यस विषयमा इच्छुकले आफ्नो राय सुझाव प्राविधिक कार्यदलको सचिवालय, मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको इमेल र क्यूआर कोड मार्फत उपलब्ध गराउन सक्ने बताइएको छ। नेपाल मेडिकल काउन्सिलले अवैध रूपमा नामको अघि डाक्टर लेख्नेहरूलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। काउन्सिलले विज्ञप्ति निकालेर अवैध रूपमा डाक्टर लेख्ने व्यक्तिलाई कार्यवाही गर्ने चेतावनी दिएको हो। यसअघि काउन्सिलले जेठ 7 गते सूचना निकालेर गैर कानूनी रूपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो। अब त्यस्तो लेखेको पाइएमा कार्यवाही गर्ने काउन्सिलले जनाएको छ। ऐन विपरीत अवैध रूपमा डाक्टरको उपाधि प्रयोग गरेको वा त्यो उपाधिको आधमा बिरामी जाँच्ने, परामर्श दिने जस्ता गतिविधि बारे जानकार जो कोही नागरिक, बिरामी, स्वास्थ्य संस्था, संचार माध्यम र सरकारवाला निकायलाई प्रमाण र विवरणसहितको उजुरी दर्ता गराउन पनि काउन्सिलले आग्रह गरेको छ। र देशका पूर्वी र मध्य भेगमा धेरै ठाउँमा गैराती र बिहान पनि पानी परेको छ। पानी परेका ठाउँमा शीतल भएको छ तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढ़ेको छ। केही ठाउँमा तातो लहर समेत चलेको छ। आज र भोलि पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत हिमाली र पहाड़ी भूभागका केही ठाउँमा तथा तराई भूभागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। यसैबीच नेपालमा मनसून भित्रिन अझै एक हप्ता लाग्ने भएको छ। महाशाखाका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्न एक हप्ता लाग्ने भएको हो। तीन चार दिनमा बंगालको खाड़ीमा मनसून पुग्ने र त्यसपछि नेपालमा आउँदा एक हप्ता आसपास वा केही अघि वा केही पछि पनि हुन सक्ने मौसमविदको भनाइ छ। मौसमविदका अनुसार कहिलेकाहीँ मनसून छिटो सक्रिय र छिट्टै भित्रिने र ढिलो सक्रिय र ढिलो भित्रिने पनि हुन्छ। नेपालमा औसत जून 13 तारीकमा मनसून भित्रिने मिति हो। आज जून 6 तारीक भएको छ। भारतमा तोकिएको औसत मिति जून 1 मनसून भित्रिनेमा यसपालि केही ढिला गरी भित्रिएकाले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिलो हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै म चेतन ओली पनि विदा हुन्छु। नमस्कार।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 7 बजेको प्रकृति समय सन्देश, बासी र सडे गलेका खानेकुराहरू नखाऊ।
2: मेरी आमोइनी घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
3: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
2: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
3: यसका बाजे लाटाले हाँडेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
4: हामी कहाँ साल चिसौ अजना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
5: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरास रोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894, 9458893894।
6: छोराले खोजेको
7: आमाले रोजेको
6: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
7: गृहपति
6: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाउ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त थन खुसीको खबर,
7: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
6: का लागि आधिकारिक विक्रेता
7: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
6: सम्पर्कका लागि फोन
7: 08259705753 र मोबाइल 9808864071।
6: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
7: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्।
8: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
10: दन्त परीक्षण तथा परामर्श सेवा,
9: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
9: दाँत निकाल्ने,
10: दाँत भर्ने,
9: दाँतको जरादेखि उपचार गर्ने,
10: कृत्रिम दाँत लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
10: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
9: दाँतको कस्मेटिक उपचार,
10: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 9558725188 र 9848401188।
12: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
13: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
12: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
12: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848733923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
14: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
15: भर्ना खुल्यो।
11: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
15: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर छ बरुवा गाउँ दाङ। फोन नम्बर 082-520-955।
16: रक्तदान जीवनदान
17: महादान रक्तदान रक्तदान गरी गरौ
18: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
11: मिति यही जेठ 30 गते शनिबार,
18: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ रजौरा दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9847909000 र 9858754880।
19: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासी पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
1: डाक्टर द्वारा उपचार हुने रोगहरू
0: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
1: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
3: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
5: सृजना नर्सरी एन्ड एग्रोफार्म।
4: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
5: साथै पोषण युक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
4: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
5: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
4: सञ्चालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9858820178 र 9814411448।
5: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवन।

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज।
1: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
2: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय

0: खुशीको खबर।
1: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: हाम्रा सेवाहरू
1: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
2: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
1: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
2: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
1: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
2: थप जानकारीको लागि
1: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
2: मोबाइल नम्बर 9860719194 र 9822186576।
0: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
3: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दीता घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: ಸಸಿ ನೈಜ ಹಿರಿಯ ಬರ್ಕತಿ ಎಫ್ಎಂ 91.4
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-1, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9847306627 र 9825227062।
3: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
4: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। ViaNet सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet। अब सबै कनेक्टेड।
5: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
6: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौँ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड तुलसीपुर दाङ। सम्पर्क फोन नम्बर 0825218847
7: र 0825218780।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
2: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर
3: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना सल्ला गाई भैँसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ
2: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 97452 27974 सेवा गर्ने मौका दिनुहोस्
4: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
6: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी हाच्छ्यौ आइरहने नाक चिलाउने गन्ध बासना थाहा नपाउने नाक बन्द हुने सिगान बग रहने रुगाखोकी धेरै लाग्ने पिनास भएको नाकबाट रगत आउने नाकमा मासु पलाएको कान सम्बन्धी चक्कर आउने कान चिलाउने कान कराउने रगत आउने कान पाकिरहने दुख्ने समस्या कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ घाँटी सम्बन्धी थाइराइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म
4: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासेद्वारा बिरामी जाँच भइरहेको छ
5: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904 मोबाइल नम्बर 98-6-99-77-735 र 98-5-78-58-286
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
10: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
11: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
11: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98-578-20-756
12: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा।
13: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
12: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
12: 10 बेड आईसीयू सेवा,
13: 10 बेड एनआईसीयू सेवा,
12: 10 बेड एसडीयू सेवा,
13: नर्मल डेलिभरी तथा सीएस सेवा,
12: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
13: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
12: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
14: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यातिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-041-29।
15: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
16: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
3: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसकेमा त कहीँ गएसन्छ भन्नु भने
3: किन पिर गर्नुहुन्छ काइलोबा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू?
6: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र

0: अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
1: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
2: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
3: तपाई सँगसँगै

0: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएशन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
1: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
2: डाक्टर द्वारा उपचार हुने रोगहरू
1: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
2: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
3: बिरामी चेक जाँच हुने मिति आषाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
4: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
5: रक्तदान जीवनदान
6: महादान रक्तदान रक्तदान गरी गरौं जीवनदान।
4: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति, समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारि रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: मिति यही जेठ 30 गते शनिबार।
4: समय बिहान 7 बजेदेखि। स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ दाङ कमल पोखरी ताल देखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 98479-0900 र 98578-54880।
7: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा भर्ना खुल्यो।
1: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा म्यानेजमेन्ट एजुकेशन ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ फोन नम्बर 082-5320-316 र मोबाइल नम्बर 98476-36596।
1: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
0: सृजना नर्सरी एन्ड एग्रो फार्म।
1: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
0: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
1: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
0: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
1: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98578-20178 र 98134-11448।
2: सृजना नर्सरी एन्ड एग्रो फार्म हरियाली जीवनको सुन्दर शुरुवात।
0: भर्ना खुल्यो।
1: नेपालकै 7 उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ फोन नम्बर 082-5320-955।
1: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
3: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 मा विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
1: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 98578-21568, 98435-060-49 र 98490-85816।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes?
1: Namaskar, ma Madan Paudel. मध्य र पूर्वी क्षेत्रमा वर्षा, तराईमा तातो लहर, मनसून भित्रन अझै एक हप्ता लाग्ने, विभिन्न देशका राजदूतको लागि झण्डै 3,000 जनाको आवेदन, 8 विश्वविद्यालयका उपकुलपतिको लागि शर्टलिस्ट सार्वजनिक, अण्डाको भाव फेरि बढ़्यो, गोटाकै झण्डै 25 रूपैयाँ, उत्पादन लागत र बजार व्यवस्थापनतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड़, जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको रूसी राष्ट्रपति पुटिनको जवाब, ट्रम्पसँग छलफल भएका प्रस्तावको आधारमा सम्झौता गर्न तयार रहेको भनाई, र एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशका पूर्वी र मध्य क्षेत्रका धेरै ठाउँमा गैराती र आज बिहान पानी परेको छ। पानी परेका ठाउँमा शीतल भएको छ, तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढ़ेको छ। केही ठाउँमा तातो लहर समेत चलेको छ। आज र भोलि पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तातो लहरको प्रभावबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र बस्न, हल्का तथा सुती कपड़ा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न, प्रशस्त पानी र झोल पदार्थ खान सल्लाह छ। आज कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत हिमाली र पहाड़ी भागका केही ठाउँ तथा तराई भागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यसैबीच नेपालमा मनसून भित्रन अझै एक हप्ता लाग्ने मौसमविदको अनुमान छ। अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसून आइपुगेको र बंगालको खाड़ी हुँदै नेपालमा मनसून आइपुग्न एक हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखा जनाएको छ। 3-4 दिनमा बंगालको खाड़ीमा मनसून पुग्ने र त्यसपछि नेपाल आउँदा एक हप्ता आसपास वा केही अघि वा पछि पनि हुन सक्ने मौसमविदको भनाई छ। कहिलेकाहीँ मनसून छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय भए ढिलो आउने हुन्छ। नेपालमा औसत जून 13 तारीकमा मनसून भित्रने गर्छ। आज जून 6 तारीक हो। भारतमा तोकिएको औसत मिति जून 1 मनसून भित्रनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ। त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रने मौसमविदको अनुमान छ। यसपालि मनसूनमा औसत कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। कुनै कुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुन सक्ने प्रक्षेपण रहेको छ। विभिन्न देशका राजदूत तथा स्थानीय प्रतिनिधि पदको लागि झण्डै 3,000 जनाको आवेदन परेको छ। इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानमा अत्यधिक आकर्षण देखिएको हो। परराष्ट्र मन्त्रालयले गएको जेठ 14 गतेदेखि हिजोसम्म आवेदन आह्वान गरेको थियो। यस अवधिमा अनलाइन, ईमेल तथा भौतिक उपस्थिति मार्फत ठूलो संख्यामा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ। सरकारले 13 राजदूत तथा स्थायी प्रतिनिधि पदको लागि आवेदन आह्वान गरेको हो। तत्कालीन सुशीला कार्क नेतृत्वको सरकारले राजनैतिक नियुक्ति पाएका विभिन्न 10 देशका राजदूत फिर्ता बोलाएको थियो भने पछि वर्तमान सरकारले राजनैतिक नियुक्ति पाएकालाई पदमुक्त गरेको थियो। राजदूत पद खाली भएपछि सरकारले खुला प्रतिस्पर्धा मार्फत आवेदन आह्वान गरेको थियो। सबै आवेदनको रूजु तथा प्रमाणीकरणपछि मन्त्रालयले योग्य उम्मेद्वारको सूची मन्त्री परिषदमा पठाउने तयारी गरेको छ। मन्त्री परिषदले सिफारिश गरेका उम्मेद्वारको संसदीय सुनवाई भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति गर्ने संवैधानिक प्रावधान छ। शिक्षा तथा खेलकुद मन्त्रालयले 8 विश्वविद्यालयको लागि उपकुलपतिको शर्टलिस्ट सार्वजनिक गरेको छ। त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेद्वारको शर्टलिस्ट सार्वजनिक भएको हो। उपकुलपति सिफारिश गर्न गठित समितिका अनुसार शर्टलिस्टमा रहेका उम्मेद्वारहरूको सम्बन्धमा पर्सि सोमबारसम्म राय सुझाव दिन सकिनेछ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति को लागि 50, पूर्वाञ्चल विश्वविद्यालयको 38, पोखरा विश्वविद्यालयको 38, सुदूरपश्चिम विश्वविद्यालय 19, मध्यपश्चिम विश्वविद्यालय 20, लुम्बिनी बौद्ध विश्वविद्यालय 11, कृषि तथा वन विज्ञान विश्वविद्यालय 15 र राजर्षि जनक विश्वविद्यालयको लागि 27 गरी 218 जनाको आवेदन परेको थियो। त्यसमध्ये विज्ञले दिएको नम्बरको आधारमा शर्टलिस्ट सार्वजनिक गरिएको हो। शर्टलिस्ट सूची तपाईँले उज्यालो अनलाइनमा हेर्न सक्नुहुन्छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको भाव फेरि बढ़ाएको छ। संघको काठमाण्डुमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको छलफल तथा सिफारिशको आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानि नयाँ दर रेट तय गरिएको हो। नयाँ मूल्य सूची अनुसार एक सेल अण्डाको मूल्य प्रति क्रेट 30 वटाको 560, ठूलो अण्डाको 545, मध्यम अण्डाको 515 तथा सानो अण्डाको प्रति पेटी अर्थात 6 क्रेटको 3,000 रूपियाँ कायम गरिएको छ। अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झण्डै 25 रूपियाँ भएको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमको कारण उत्पादनमा आएको उतार चढ़ाव तथा किसानको बढ़दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो। पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर बढ़ेको हो। गएको वैशाख तेस्रो हप्ता एक सेल अण्डाको मूल्य प्रति क्रेट 465 थियो। त्यस्तै ठूलो अण्डाको मूल्य 490, मीडियम अण्डाको 400, सानो अण्डाको प्रति पेटी 2,300 थियो। किसानले लागतको भाव पाए पनि पटक पटक भाव बढ़दा उपभोक्ता मर्कामा परेका छन्। उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनको लागि सरकारी निकायबाट सहयोग र नीतिगत समर्थन आवश्यक रहेको अध्यक्ष पोखरेलले बताउनु भएको छ। नेपाल मेडिकल काउन्सिलले अवैध रूपमा नामको अगाडि डाक्टर लेख्नेहरूलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। काउन्सिलले विज्ञप्ति निकालेर अवैध रूपमा डाक्टर लेख्ने व्यक्तिलाई कार्यवाही गर्ने चेतावनी दिएको हो। यसअघि काउन्सिलले गएको जेठ 7 सूचना निकालेर गैर कानूनी रूपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो। अब त्यस्तो लेखेको पाइएमा कार्यवाही गर्ने काउन्सिलले जनाएको छ। ऐन विपरीत अवैध रूपमा चिकित्सकको डाक्टर उपाधि प्रयोग गरेको वा त्यो उपाधिको आडमा बिरामी जाँच्ने र परामर्श दिने जस्ता गतिविधिबारे जानकार जो कोही नागरिक बिरामी स्वास्थ्य संस्था संचार माध्यम तथा सरकारवाला निकायलाई प्रमाण वा विवरणसहितको उजुरी दर्ता गर्न पनि काउन्सिलले आग्रह गरेको छ। यसरी आएको उजुरीमाथि छानबिन गरी कार्यवाही गरिने काउन्सिलले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
4: हाम्रा सेवाहरू
5: नसा तथा हर्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 97487071 र 98107381।
8: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
9: परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलाम रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
10: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मसिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
9: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
10: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
9: नदी तलाउ वा पोखरीबाट
1: आएको छ। इमेल ठेगाना monitorypolicy@nrb.org.np मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ। साउन 15 गतेभित्र राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। पछिल्लो समय न्यून कर्जा प्रवाह, बढ़दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन, बढ़दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन बैंकिङ क्षेत्रको चुनौती बनेको छ। बाँकेको नेपालगंजमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान नवप्रवर्धन तथा विकास इकाईको आयोजनामा दुई दिने राष्ट्रिय सम्मेलन हुन लागेको हो। इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डीन डाक्टर नीरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयन र अहिले देखिएका समस्या समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार सम्मेलनमा विभिन्न विषयगत 9 सत्र सञ्चालन हुनेछन्। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विनोद प्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल आयोजना गरिने बताउनुभयो। अब विदेशको खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुला पत्र मार्फत प्रत्यक्ष वार्ताको आह्वान गरेपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको जवाब दिनुभएको छ। जेलेन्स्कीले दुई देशबीचको युद्ध अन्त्य गर्ने विषयमा प्रत्यक्ष वार्ताको अनुरोध गरेपछि रूसी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई भेट्नुको कुनै अर्थ नदेखेको बताएको बीबीसीले जनाएको छ। जेलेन्स्कीले पुटिनलाई खुला पत्र मार्फत युद्ध अन्त्यका लागि अमेरिकालाई पर्खनु गलत हुने उल्लेख गर्नुभएको छ। तर रूसी राष्ट्रपति पुटिनले युक्रेनसँगको युद्ध जतिसक्दो चाँडो अन्त्य गर्न आफू तयार रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यसअघिको छलफलमा भएका प्रस्तावलाई आधार मान्नुपर्ने बताउनुभयो। यसैमा किएवले केही सम्झौता गर्नुपर्नेमा उहाँको जोड़ छ। रूसी सेनाले झण्डै 2,440 वर्ग किलोमिटर युक्रेनी नियन्त्रणमा रहेको भागमा पकड़ कायम गरेको र विभिन्न मोर्चामा अघि बढ़िरहेको पुटिनले दावी गर्नुभएको छ। पुटिनले युरोपेली संघ ईयूको मध्यस्थकर्ताको भूमिकालाई पनि अस्वीकार गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल बिहान पाउने 12 शुरू हुनेछ। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 र दोस्रो खेलमा भूटानलाई 51 हराएको थियो। हङकङले पनि कतारलाई 83 र भूटानलाई 14 हराएको थियो। कतार र भूटान समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसीसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि 6 हुनेछन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मध्य र पूर्वी क्षेत्रमा वर्षा, तराईमा तातो लहर, मनसून भित्र न अझै एक हप्ता लाग्ने। विभिन्न देशको राजदूतका लागि झण्डै 3,000 जनाको आवेदन, 8 विश्वविद्यालयका उपकुलपतिको लागि शर्टलिस्ट सार्वजनिक। अण्डाको भाव फेरि बढ़्यो, गोटाकै झण्डै 25 रूपियाँ। उत्पादन लागत र बजार व्यवस्थापनतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड़। जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको रूसी राष्ट्रपति पुटिनको जवाब, ट्रम्पसँग छलफल भएका प्रस्तावको आधारमा सम्झौता गर्न तयार रहेको भनाई। र एसीसी महिला प्रिमियर कपको समूह विजेताको लागि आज नेपाल र हङकङ खेल्दै।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहक

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज
1: सब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack. अब Priority सेवा को सुविधा सहित. पाउनुहोस् Same Day Support. 200 Mbps केवल वार्षिक 11,200 मा एक महिना सित्तैमा. साथै Mesh Router किन्दा 16% डिस्काउन्ट को बारी छुट. आजै जोड्नुहोस् Vianet. अब सबै कनेक्टेड.
2: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ.
3: Vianet.
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र सूर्य तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
5: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
9: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
5: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
10: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
11: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारेरोग सुत्केरीको दुख नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्डा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98-228-041-29
5: खुसीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
13: हरेक घरमा हिन्दी के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
14: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
13: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
15: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ।
16: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
15: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
17: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
18: के भो बोलादै, के गुनगुनाइरहेको?
17: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
18: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
17: यति सजिलै?
18: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
19: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
20: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
21: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
22: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
21: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै चचेको घरमा, तुलसीपुर, दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
22: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
23: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
24: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
23: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
24: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
22: हामी कहाँ साल, सिसौ, असना, सालको चौक, झाल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
21: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो, दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894, 9847824894।
25: छोराले खोजेको,
26: आमाले रोजेको,
25: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
26: गृहपति,
25: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त थान खुसीको खबर,
26: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
25: तुलसीपुर का लागि आधिकारिक विक्रेता
26: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रोनियार क्लिनिक को पूर्व पट्टी कुनामा
25: संपर्क का लागि फोन
26: 08259075 3 र मोबाइल 9808864071
25: दुबै मिलेर नवरत्न भोग गृहपति माइलो दाई
26: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्
0: आईटी सम्बन्धी समस्याहरुका लागि मिड वेस्ट आईटी स्टोर तपाईको साथमा
1: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहू बस्नेत मोबाइल नम्बर 9848303627 र 9825227262
0: इमेल itstore.dang@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाइ
2: खुशीको खबर
3: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
4: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822856576
2: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
6: किसानहरूका लागि खुशीको खबर
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971
27: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
28: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
29: हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्पबुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
28: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435-27695 र 9010-12-6000 एकपटक सेवा गर्ने मौका दिनुहोस्

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चौरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइराइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने, लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
1: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासेद्वारा बिरामी जाँच भइरहेको छ।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 0825219004, मोबाइल नम्बर 9869770735 र 9858858286।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो, यो साँच्चै ठूलो चुनौती हो। तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल, बिर्तामोड छापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर

0: बजारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
2: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 082-522-686 र 590-475।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
6: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
7: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
8: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
7: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
8: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
7: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 97452-27974। सेवा गर्ने मौका दिनुहोस्।
9: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
10: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
11: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
11: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
12: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
12: हामी कहाँ उपलब्ध सेवाहरू:
13: दाँत निकाल्ने,
12: नयाँ दाँत राख्ने,
13: झिक्न नपर्ने गरी दाँत राख्ने,
12: दाँत भर्ने, दाँत सफा गर्ने,
13: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
12: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
14: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856383443 र 9810857772।
15: होइन काइलो बा, तपाईँ सधैँ गर्नुहुन्छ।
16: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके त कहीँ गए सन्च भन्नु भने
15: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
17: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
18: हामी कहाँ उपलब्ध सेवाहरू?
19: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
17: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
18: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
20: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
17: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
21: सृजना नर्सरी एन्ड एग्रोफार्म।
17: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
21: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
17: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
21: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
17: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9858820178 र 9134411448।
22: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
21: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
17: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
21: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
23: गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
24: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
23: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
24: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
23: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
17: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
25: सूचना
0: गोर्खा ग्रुप दाङ द्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
1: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
0: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूह का लागि 2.8 र व्यवस्थापन समूह का लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
1: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
0: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
1: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
0: सम्पर्क घोराई 98578-30-715,
1: तुलसीपुर 98578-61-51,
0: लमही 98578-50-707।
1: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
21: गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
4: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
21: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सिट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
4: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ मोबाइल नम्बर 98578-61-51 र 98578-61-52। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
21: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 98578-21524 र 98578-22915।
21: भर्ना खुल्यो।
4: नेपालकै 7 उत्कृष्ट विद्यालयमा पर्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
21: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ, फोन नम्बर 0825200955।
4: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
5: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
4: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट, शनिबार र अन्य विदाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 98578-21568, 98435060 र 98490-85816।
6: रक्तदान जीवनदान
7: महादान रक्तदान रक्तदान गरी करूं जीवन दान
8: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: मिति यही जेठ 30 गते शनिबार,
8: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849909000 र 9858854880।
10: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।
25: रक्त

0: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
1: डाक्टर द्वारा उपचार हुने रोगहरू
0: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
1: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति असाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
3: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
2: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ फोन नम्बर 082-520-316 र मोबाइल नम्बर 98-478-36-596।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: सब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Violet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 एमबीपीएस केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Violet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Violet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
2: Via Violet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गल लाइन तुलसीपुर दाङ फोन नम्बर 082520601 मोबाइल 97487061 र 98107381
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
5: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
9: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
5: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478933923 र 97492965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
10: प्रविधिको रफ्तार सँगै हामी तपाई सँगै
11: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पथरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228041129
5: खुसीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082523032 र मोबाइल नम्बर 98121999918
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ सिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
13: घर घरमा हिंगिरी
14: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
15: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
14: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
15: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
14: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
15: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847744683 र 9847764770 सेवा गर्ने मौका दिनुहोस्
16: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
17: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
16: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
18: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
19: के भो बोलादै के गुनगुनाइरहेको
18: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
19: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
18: यति सजिलै
19: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
12: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
20: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
21: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
22: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
21: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
22: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
23: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
24: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
23: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भत्के कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा
22: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरा चोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857723894 9847314894
25: छोराले खोजेको
26: आमाले रोजेको
25: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
26: गृहपति
25: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थन खुसीको खबर
26: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
25: तुलसीपुर का लागी आधिकारिक विक्रेता
26: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लांग रोनियार क्लिनिक को पूर्व पट्टी कुनामा
25: संपर्क का लागी फोन
26: 08259075753 र मोबाइल 9808864071
25: दुबै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
26: र भूपति भोग आज रोज्नु होस् स्वाद र उपहार दुबै जित्नु होस्
0: आईटी सम्बन्धी समस्याहरुका लागि मिडवेस्ट आईटी स्टोर तपाईको साथमा
1: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरु सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहू बस्नेत मोबाइल नम्बर 9848306627 र 9225227262
0: इमेल itstore.dang@gmail.com मिडवेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ
2: खुशीको खबर
3: तपाई हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
4: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822186576
2: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
6: किसानहरूका लागि खुशीको खबर
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फेटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971
27: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
28: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
29: हजुर तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
28: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435272695 र 9010126000 एक पटक सेवा गर्ने मौका दिनुहोस्

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चौरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी, हात छेउ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी थाइराइड, टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
3: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004, मोबाइल नम्बर 9869077735 र 9858858286।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएनसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाईं सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
2: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
6: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5।

0: गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9848404188।
1: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
2: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
1: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
2: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
1: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 9742279774। सेवा गर्ने मौका दिनुहोस्।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 9742-87-061 र 9858-40-601।
7: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
7: हामी कहाँ उपलब्ध सेवाहरू?
8: दाँत निकाल्ने,
7: नयाँ दाँत राख्ने,
8: झिक्न नपर्ने गरी दाँत राख्ने,
7: दाँत भर्ने, दाँत सफा गर्ने,
8: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
7: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
1: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856-38443 र 9810-85-9772।
9: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
10: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने।
9: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
4: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
11: हामी कहाँ उपलब्ध सेवाहरू?
12: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
4: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
11: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
13: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
4: तपाईँको बगैँचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
1: सृजना नर्सरी एन्ड एग्रो फार्म।
4: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
14: साथै पोषण युक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपीट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
4: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैँचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
14: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
4: सञ्चालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9858820178 र 9814411448।
15: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरूआत।
14: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
4: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
14: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
16: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
17: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
18: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
17: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
18: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
17: वनलाई आगोबाट बचाउँ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
18: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
19: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराई, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
20: 2082 सालको एसपी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
19: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ।
20: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
19: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
20: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
19: सम्पर्क घोराई 9858730715,
20: तुलसीपुर 9858761051,
19: लमही 9858750707।
20: गोर्खा स्कुल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
14: गोर्खा सेकेन्डरी स्कुल तुलसीपुरमा भर्ना खुल्यो।
4: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
14: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सिट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
4: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर दाङ, मोबाइल नम्बर 9858761051 र 9858761052।
0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
14: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98-578-21-524 र 98-578-22-915।
14: भर्ना खुल्यो।
0: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
14: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर छ, बरुवा गाउँ दाङ, फोन नम्बर 082-520-955। कक्षा एघारमा भर्ना खुल्यो।
0: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा एघारका लागि एजुकेशन, म्यानेजमेन्ट, कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 98-449-50-52 र 98-578-22-504। मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
14: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा एघारमा विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
0: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स, एजुकेशन र साबिक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1,000। नोट, शनिबार र अन्य विदाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर छ दाङ, मोबाइल नम्बर 98-578-21-568, 98-435-060-49 र 98-490-85-816।
21: रक्तदान जीवनदान,
22: महादान रक्तदान, रक्तदान गरी गरौं
23: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति, समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: मिति यही जेठ 30 गते शनिबार,
23: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ रजौरा दाङ, कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 98-479-0900 र 98-578-54-880।
24: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
1: डाक्टर द्वारा उपचार हुने रोगहरू
0: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
1: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति असाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
3: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
2: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847736596।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला, म त हैरान भइसके।
4: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847783923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
5: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौ वन जोगाउ
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Violet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 एमबीपीएस केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश अर्डर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Violet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Violet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: Via Violet
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी ग लाइन तुलसीपुर दाङ फोन नम्बर 082520601 मोबाइल 97487061 र 98107381380
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
6: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकैपटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
6: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478933923 र 97492965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
11: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
12: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नआउने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-0141-29
6: खुसीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98121-9918
13: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क। मात्र रु 10 र रु 20 उपलब्ध।
14: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
15: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
14: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
15: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
14: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
15: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
16: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ।
17: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
16: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
18: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
19: के भयो बोलादै, के गुनगुनाइरहेको?
18: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
19: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
18: यति सजिलै?
19: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
13: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
20: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
21: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
22: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
21: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर, दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
22: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
23: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
24: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
23: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हाँडेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
22: हामी कहाँ साल, सिसो, असना, सालको चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
25: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुमरा चोक, दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857723894, 9847814894।
26: छोराले खोजेको
27: आमाले रोजेको
26: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
27: गृहपति,
26: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त थान खुसीको खबर,
27: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
26: तुलसीपुर का लागी आधिकारिक विक्रेता
27: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लांग रौनियार क्लिनिक को पूर्व पट्टी कुनामा
26: संपर्क का लागी फोन
27: 08259075753 र मोबाइल 9808864071
26: दुबै मिलेर नवरत्न भोग गृहपति माइलो दाई
27: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्
0: आईटी सम्बन्धी समस्याहरुका लागि मिड वेस्ट आईटी स्टोर तपाईको साथमा
1: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहू बस्नेत मोबाइल नम्बर 9848306627 र 9825227262
0: इमेल itstore.dang@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ
2: खुशीको खबर
3: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
4: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
5: मोबाइल नम्बर 9680791194 र 9822856576
7: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
8: किसानहरूका लागि खुसीको खबर
28: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फेक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
8: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 9857823971
29: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
30: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
31: हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्पबुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
28: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9010126000 एक पटक सेवा गर्ने मौका दिनुहोस्

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चौरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी, हात छेउ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बग रहने, रुगा खोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी थाइरोइड टन्सिल थुक्निँदा अर्कैको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
3: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825211904, मोबाइल नम्बर 9869077735 र 9858858286।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाईं सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
2: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर साथ मोतीपुर र

0: तुलसी प्रपाच ग लाइन दान फोन 082-522-686 र 590-475।
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
3: दन्त परीक्षण तथा परामर्श सेवा,
2: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
2: दाँत निकाल्ने,
3: दाँत भर्ने,
2: दाँतको जरादेखि उपचार गर्ने,
3: कृत्रिम दाँत लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
2: दाँतको कस्मेटिक उपचार,
3: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 9858725188 र 9848404188।
5: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
6: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
5: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
6: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
5: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 कल्याण रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोपराइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452-27974। सेवा गर्ने मौका दिनुहोस्।
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
8: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
9: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
1: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
9: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
10: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
11: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी कहाँ उपलब्ध सेवाहरू:
12: दाँत निकाल्ने,
10: नयाँ दाँत राख्ने,
12: झिक्न नपर्ने गरी दाँत राख्ने,
10: दाँत भर्ने, दाँत सफा गर्ने,
12: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
10: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
5: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
13: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
14: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके त कुनै गए सन्च हुन्न भने
13: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
11: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाले, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
15: हामी कहाँ उपलब्ध सेवाहरू?
16: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिर्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
17: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
15: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578335952।
18: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
19: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
20: सृजना नर्सरी एन्ड एग्रो फार्म।
19: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
20: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
19: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
20: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
19: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98578 20178 र 98134 11448।
21: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
20: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
19: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
20: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
22: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जितेर यसको सरसफाई गरौं है।
23: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
22: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
23: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
22: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
23: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
24: गोर्खा ग्रुप दाङद्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहीमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
25: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
24: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
25: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
24: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
25: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
24: सम्पर्क घोराई 98578 30 715,
25: तुलसीपुर 98578 61051,
24: लमही 98578 50 707।
25: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षा को उत्कृष्ट गंतव्य
0: गोर्खा सेकेंडरी स्कूल तुलसीपुर में भर्ना खुल्यो।
2: यस गोर्खा सेकेंडरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: फारम वितरण वैशाख 29 गते देखि फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे भर्ना शुरू जेठ 16 गते देखि 20 गतेसम्म मात्र कक्षा सञ्चालन जेठ 21 गते देखि सीट संख्या विज्ञान समूह का लागि 240 जना र म्यानेजमेन्ट होटल म्यानेजमेन्ट समूह का लागि 240 जना।
2: थप जानकारी का लागि गोर्खा सेकेंडरी स्कूल तुलसीपुर दाङ मोबाइल नम्बर 9558861051 र 9558861052। भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
0: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजदुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स म्यानेजमेन्ट एजुकेशन सोसियोलोजी कम्प्युटर साइन्स र होटल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुरुजदुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ फोन नम्बर 0825200005 मोबाइल नम्बर 9858821524 र 9858822915।
0: भर्ना खुल्यो।
2: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ फोन नम्बर 0825200955 कक्षा 11 भर्ना खुल्यो।
2: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङ प्रधानाध्यापक हिमबहादुर भण्डारी मोबाइल नम्बर 9849500552 र 9578722504। मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
0: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक शान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
2: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा इलेक्ट्रिकल इन्जिनियरिङ म्यानेजमेन्ट होटल म्यानेजमेन्ट साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट जन्म दर्ता नागरिकताको प्रतिलिपि 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1000 नोट शनिबार र अन्य विदाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ मोबाइल नम्बर 9578821568 9435060 र 9490 85 816।
3: रक्तदान जीवनदान
4: महादान रक्तदान रक्तदान गरी गरौ
6: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: मिति यही जेठ 30 गते शनिबार
6: समय बिहान 7 बजेदेखि स्थान नेपाल मानव धर्म सेवा समिति
1: शाखा आश्रम तुलसीपुर छ रजौरा दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 98479909000 र 98558584880।
7: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
1: डाक्टर द्वारा उपचार हुने रोगहरू
0: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
1: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
3: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा भर्ना खुल्यो।
2: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ फोन नम्बर 0 82 520 316 र मोबाइल नम्बर 98 4 36 5 96।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं

0: अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
2: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
1: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
3: प्रविधिको रफ्तार सँगै हामी तपाई सँगै।
4: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन।

0: विगत 17 वर्ष देखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10, पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0141-29।
1: खुशीको खबर, तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121991918।
2: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 मा उपलब्ध।
3: गोर्खा ग्रुप डाङद्वारा सञ्चालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराई, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
4: 2082 सालको एसी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
3: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ।
4: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
3: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
4: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
3: सम्पर्क घोराई 98578-30715,
4: तुलसीपुर 98578-61051,
3: लमही 98578-50707।
4: गोर्खा स्कुल डान्स गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
5: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
6: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
6: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
5: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन,
6: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478-44683 र 98478-64770। सेवा गर्ने मौका दिनुहोस्।
7: भर्ना खुल्यो।
1: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर डाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिप सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ डाङ, फोन नम्बर 0825209555। स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
1: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98578 20756।
8: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
9: के भो बोलादै के गुनगुनाइरहेको?
8: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
9: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
8: यति सजिलै?
9: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
10: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
11: किन पिर गरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
12: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
13: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
12: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 98578 20308।
13: सधैँ सेवा गर्ने अवसर दिनुहो।
7: कक्षा 11 भर्ना खुल्यो।
1: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङ प्रधानाध्यापक हिमबहादुर भण्डारी मोबाइल नम्बर 98449 50 50 52 र 98578 22 504।
14: मेरी आमोइनी घर त बनाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
15: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त।
14: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन?
15: यसका बाजे लाट्टाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भटकट कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
16: हामी कहाँ साल सिस्टो असना सालको चौका झाल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
17: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 98578 23894 98478 14894।
18: छोराले खोजेको
19: आमाले रोजेको
18: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
19: गृहपति
18: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको सङ्गम। अब त थन खुसीको खबर
19: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
18: तुलसीपुरका लागि आधिकारिक विक्रेता
19: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
18: सम्पर्कका लागि फोन
19: 08259075 3 र मोबाइल 9808864071।
18: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
19: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्।
5: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
20: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटर का सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहू बस्नेत। मोबाइल नम्बर 9848306727 र 9825227262।
5: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
21: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
22: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
21: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट जन्म दर्ता नागरिकताको प्रतिलिपि 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर छ दान। मोबाइल नम्बर 9857821568, 9435060 र 9490 85816।
23: खुसीको खबर।
24: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: हाम्रा सेवाहरू
24: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
25: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
24: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
25: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
24: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
25: थप जानकारीको लागि
24: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
25: मोबाइल नम्बर 9860719194 र 9822856576।
23: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
7: किसानहरूका लागि खुसीको खबर।
21: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।
26: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
25: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
27: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
21: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9435-27695 र 9910-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
28: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
29: तपाईँ सँगसँगै

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: रक्तदान जीवनदान
4: महादान रक्तदान रक्तदान गरी गरौं
2: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: मिति यही जेठ 30 गते शनिबार,
2: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849909000 र 9858584880।
6: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।
7: रक्त

0: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन पानस मेडिको फर्मामा।
1: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
2: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छिउँ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बग रहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइराइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने, लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
0: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
1: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 0825219904, मोबाइल नम्बर 9869773735 र 9858858286।
3: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर

0: सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
1: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा
2: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
1: 10 बेड आईसीयू सेवा,
2: 10 बेड एनआईसीयू सेवा,
1: 10 बेड एसडीयू सेवा,
2: नर्मल डेलिभरी तथा सीएस सेवा,
1: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
2: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
1: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
3: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
5: दन्त परीक्षण तथा परामर्श सेवा,
4: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
4: दाँत निकाल्ने,
5: दाँत भर्ने,
4: दाँतको जरादेखि उपचार गर्ने,
5: कृत्रिम दाँत लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
5: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
4: दाँतको कस्मेटिक उपचार,
5: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
6: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9857825188 र 9848404188।
7: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
8: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
7: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
8: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
7: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लाइज, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 97452-27974। सेवा गर्ने मौका दिनुहोस्।
9: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
10: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
11: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
11: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97485-060-11 र 98578-40601।
12: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासी पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
13: डाक्टर द्वारा उपचार हुने रोगहरू
12: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
13: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
14: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
15: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
7: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
7: हामी कहाँ उपलब्ध सेवाहरू:
16: दाँत निकाल्ने,
7: नयाँ दाँत राख्ने,
16: झिक्न नपर्ने गरी दाँत राख्ने,
7: दाँत भर्ने, दाँत सफा गर्ने,
16: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
7: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
17: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
18: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
19: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ हुन्न भने।
18: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
20: हामी कहाँ उपलब्ध सेवाहरू:
21: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
22: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
23: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
24: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
25: ViaNet
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
26: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले,
0: मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
1: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहारी गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-525-601, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
6: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
8: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
26: सृजना नर्सरी एन्ड एग्रोफार्म।
8: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
26: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
8: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
26: आज सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ,
8: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98-578-20178 र 98-134-11-448।
26: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत। राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
8: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
26: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ, फोन नम्बर 082-525-316 र मोबाइल नम्बर 98-478-36-596।
27: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाँडा चम्काउँछ अझ तिलिक्क मात्र।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृतिमूल खबरमा म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यति बेला हामीलाई दाङ र आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट 106.7 मेगाहर्ज लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको छ। शुरू गरौं अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट। लुम्बिनी प्रदेशका 18 वटा विधेयक प्रमाणीकरण। सल्यानको दारमामा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई झोला सहयोग। रूकुमको खलंगामा मासु पसलमा अनुगमन। दाङको तुलसीपुरमा सरसफाई तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी नमूना अभ्यास। तुलसीपुरमा विषादीको सही प्रयोग सम्बन्धी सचेतना गोष्ठी। पछिल्लो समय कृषि वस्तुमा विषादीको प्रयोग बढ्दै
1: जिल्लाका कृषकहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ अत्यधिक मात्रामा व्यावसायिकको नाममा धेरै विषादी प्रयोग गर्नुभएको छ। बाहिर पठायो भने यहाँको उपजले भोलि बजार नपाउने अवस्था छ।
0: राष्ट्रपाल महाधिवेशन अगाडि नै 67 वटा जिल्लामा अधिवेशन सम्पन्न गर्दै कानून निर्माणमा 3 तहका सरकारबीच सहकारी हुनुपर्नेमा जोड। विभिन्न देशका राजदूतका लागि झण्डै 3000 जनाको आवेदन। र विदेश खबरमा, भारतमा कक्रोच जनता पार्टीको पहिलो प्रदर्शन। खेल खबरमा, एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
5: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435 27 695 र 98 10 12 60 00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: अब मूल खबर विस्तारमा। लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा अहिलेसम्म 18 वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन्। लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले दोस्रो प्रदेश सभामा जम्मा 24 वटा विधेयक दर्ता भएकोमा 18 वटा पारित भई प्रमाणीकरण भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, आर्थिक वर्ष 2082-83 को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2082 तथा जिल्ला सभा र जिल्ला समन्वय समिति संचार सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयक 2082 लगायतका प्रमाणीकरण भएको बताइएको छ। यसै गरी लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2079 र स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तोन्नति ऐन 2076 पनि संशोधन गर्न बनेको विधेयक, अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक फिर्ता भएको बताइएको छ। कृषिमा प्रयोग हुने विषादीको सुरक्षित प्रयोग तथा मानव स्वास्थ्य र वातावरणमा पर्ने असर बारे सचेतना फैलाउने उद्देश्यले दाङको तुलसीपुरमा विषादी प्रयोग सम्बन्धी सचेतना गोष्ठी गरिएको छ। तुलसीपुर महानगरपालिकाको आयोजना तथा कृषि ज्ञान केन्द्र दाङको प्राविधिक सहयोगमा आयोजित गोष्ठीमा कृषक, कृषि प्राविधिक, जनप्रतिनिधि तथा सरकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्गाले कृषिमा विषादीको प्रयोग गर्दा निर्धारित मापदण्ड र सावधानी अप्नाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले अत्याधिक विषादी प्रयोगले मानव स्वास्थ्य, माटोको उर्वरा शक्ति र वातावरणमा समेत नकारात्मक असर पर्ने भएकाले अर्गानिक तथा जैविक खेतीतर्फ किसानहरू आकर्षित हुनुपर्नेमा जोड़ दिनुभएको छ। मेयर खड्गाले उपभोक्तालाई स्वस्थ र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सुरक्षित कृषि उत्पादन आजको आवश्यकता भएको उल्लेख गर्दै रासायनिक विषादीको प्रयोगलाई क्रमशः न्यूनीकरण गरी जैविक विकल्पको प्रयोग बढ़ाउन आग्रह गर्नुभएको छ। उहाँले कृषकहरूको उत्पादनलाई बजारसँग जोड्दै सुरक्षित खाद्य प्रणाली निर्माणमा स्थानीय सरकार प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। गोष्ठीमा कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले विषादीको सही मात्रा प्रयोग विधि, प्रयोग पछिको सुरक्षा अवधि, विषादीको अवशेषका असर लगायतका विषयमा जानकारी गराउनु भएको थियो। सहभागी कृषकहरूले विषादी प्रयोगका क्रममा देखिएका समस्या र जिज्ञासा राखेका थिए भने विज्ञहरूले त्यसबारे आवश्यक सुझाव दिएका छन्। कार्यक्रममा सहभागी कृषकहरूले सामान्य खेतीका लागि अर्ग्यानिक सम्भव भए पनि ठूलो मात्रामा व्यवसायिक खेती गर्नेहरूलाई अर्ग्यानिक खेती गर्न सम्भव नभएको बताएका छन्। कृषिमा बढ़दो रासायनिक निर्भरताले मानव स्वास्थ्यसँगै वातावरणमा समेत असर परिरहेको भन्दै सुरक्षित र दिगो कृषि प्रणाली विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ। गोष्ठीले कृषकहरूलाई विषादीको सुरक्षित प्रयोगबारे जानकारी दिनुका साथै अर्ग्यानिक खेतीतर्फ आकर्षित गराउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ छ। यसै विषयमा हामीले कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीलाई दाङमा विषादीको प्रयोग न्यूनीकरणका उपाय र चुनौतीका विषयमा सोधेका छौं।
1: दाङ जिल्लाका कृषकहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ अत्यधिक मात्रामा व्यवसायको नाममा धेरै विषादी प्रयोग गर्नुभएको छ। मैले यहाँबाट भन्दै गर्दा इन्डिभिजुअल किसानको नाम चाहिँ लिदिन, त्यो अपडेटेड हामीले प्रकाशन गरिसकेका छैनौँ। हामी कन्फ्युजनमा छौँ, किनभने हाम्रो जिल्लामा धेरै मान्छेले रासायनिक विषादी प्रयोग गरे भन्ने सन्देश लिखितम रूपमा बाहिर पठायौँ भने यहाँको उपजले भोलि बजार नपाउने अवस्था छ। त्यसकारणले गर्दा हामीले सचेत चाहिँ उहाँहरूलाई गराइरहेको छौँ। इन्फर्मली 2 ml प्रति लिटर पानीमा मिसाएर चाहिँ विषादी प्रयोग गर्नुहोस् भन्यो, उहाँहरूले चाहिँ 4 ml 5 ml कडा लाग्छ भन्ने मान्यतालाई आधार मानेर उहाँहरूले चाहिँ धेरै विषादी प्रयोग गर्नुभएको छ। त्यसले गर्दा धेरै खालका रोग र किराहरू जन्मिए थिए।
0: विषादी रहित तरिकाले चाहिँ कृषि उत्पादन गर्नुपर्छ भन्दाखेरि किसानहरूले चाहिँ विषादी नसर्केर खेती गर्न सकिँदै सकिँदैन भन्नुहुन्छ, यसको विकल्प के हुन सक्छ? अब कसरी चाहिँ उत्पादन गर्ने?
1: हजुर, यसमा हामीले के पनि भनेका छौँ भन्दा रासायनिक विषादी प्रयोग नगर्नुहोस् चाहिँ हामी भन्दैनौँ। किसानलाई समस्या चिनेर विषादी प्रयोग गर्नुहोस् भन्छौँ कि हामी, प्रयोगै नगर्नुहोस्, तितेपाती मिचेर होइन पशुमूत्र प्रयोग गर्नु सब ठिक हुन्छ भनेर हामीले भनेको छैन। तपाईँ आफै एउटा उदाहरण गर्नुहोस्, आयुर्वेदिक औषधिले बिस्तारै काम गर्छ, एलोप्याथिक औषधिले छिटो काम गर्छ, यतातिर पनि कृषिमा पनि त्यस्तै। र हामीले भन्न खोजेको सन्देश कसरी तपाईँहरू मार्फत जानु पर्यो त भन्दा त्यही विषादी छर्दा पनि भाँती पुर्याउनु पर्यो क्या, दिदी जान्नु पर्यो। 7 दिनसम्म हामीले वेटिङ भनिरहेको छौँ त, त्यही भएर हामी जान्दा जान्दै बुझ्पछौँ कि
0: 7 दिनपछि त्यो प्रयोग गर्दाखेरि त्यसको असर देखिँदैन के हुन्छ।
1: सामान्य के हुन्छ त भन्दा 200 भन्दा बेसी रासायनिक विषादीहरू अहिले मार्केटमा छ। हरेकको चाहिँ नि पर्खनु पर्ने अवधि कसैको 3 दिन छ, कसैको 50 दिन छ, कसैको 14 दिन छ। र हामीले नर्मली के भन्यो भन्दा आज विषादी छरिया छ मान्छेले भोलि खाइरहेछ, तपाईँहरूले पनि खाइरहनु भएको छ, हामी पनि खाइरहेछौ, तर त्यसलाई कम्तीमा 7 दिन, अब यहाँ एबीसीडी जुनसुकै टाइपको विषादी होस् त्यसलाई कम्तीमा 7 दिनसम्म पर्खिनुभयो भने धेरै मात्रा विषादी डिग्रेड भएर जान्छ, कम मात्रै विषादी हाम्रो शरीरमा पुग्ला भन्ने मात्रै।
0: विषादीको प्रयोगले मानव स्वास्थ्य सँगसँगै अन्य के कुरामा असर गर्न सक्छ?
1: मानव स्वास्थ्यमा यसले असर गर्छ। एक, रैथाने चिजहरू छन् तिनी लोप हुँदैछन्, जैविक विविधताको लस हुन्छ। तेस्रो नम्बरमा वातावरण प्रदूषण भयो। वातावरणमा बेसिकली तपाईँको माटो पनि वातावरणमा पर्यो, पानी पनि वातावरणमा पर्यो, हावा पनि प्रदूषण भयो, माटो मर्यो। माटोमा रासायनिक विषादी प्रयोग गर्दा त्यहाँ सूक्ष्म जीवाणु हुन्छन्, तिनी फाइदाजनक हुन्छन्, तिनीहरूले चाहिने माटोलाई कुयाउने काम गर्ने र खाद्य तत्त्व चाहिँ बिरुवालाई सप्लाई गर्नेलाई सजिलो गराउने काम गर्ने हुन्। ती मरिसकेपछि बिरुवाले पनि माटोमा रहेको खाद्य तत्त्व पनि लिन सक्दैन।
0: तरकारी तथा फलफुलहरूमा विषादी हुन्छ नि, कोही खानेकुराहरू बोक्रावाला हुन्छ होइन, पातलो बोक्रावाला अथवा बाक्लो बोक्रावाला हुन्छ, त्यसमा के फरक पर्छ कि पर्दैन?
1: के हो त भन्दा विभिन्न खालका विषादी हुन्छन्, कुनै बाहिरी सतहमा मात्रै लाग्छ, कुनै चाहिँ नि त्यो भित्री जस्तो हाम्रो ब्लड भए जस्तै तिनीहरूको पनि एउटा स्याप हुन्छ कि, सेल स्याप, त्यो लिक्विड हुन्छ बिरुवाभित्र, त्यो भित्र आवाजावत गरिदिन्छ होइन, त्यो सिस्टेमिक विषादी हो। कुन प्रकृतिको विषादी प्रयोग गरिएको छ त्यसमा भर पर्छ। सिस्टेमिक विषादी प्रयोग गरियो भने बिरुवाको नसा नसा रस रसमा पुग्छ। कन्ट्याक्ट विषादी प्रयोग गरियो भने बाहिरी सतहमा हुन्छ। हामीले बोक्रा फाल्ने किन भने हो त भन्दा बाहिरी सतहमा विषादी छ, त्यसकारण बोक्रा फालेर खानु हो भने कम विषादी जान्छ भन्ने हो।
0: आँपको कुरा गर्दै हुनुहुन्छ र अङ्गुरको कुरा गर्दै हुनुहुन्छ, अक्सिजनमा त्यसलाई केमिकल हालेर पकाइन्छ र त्यो अक्सिजनमा चाहिँ बिक्री वितरण
6: गरिन्छ त्यसले चाहिँ स्वास्थ्यमा असर गर्छ भन्दै हुनुहुन्थ्यो। त्यो भन्नुको मतलब जो हालेर पकाउँछ नि त्यसले कस्तो खालको असर
1: गर्छ? जुन चिज बेमौसममा उत्पादन गरिन्छ, तपाईँले भनेकै शब्द जोड्दा अङ्गुर, हाम्रोमा आँप पाक्छ असारमा पहिलो हप्ता, अहिलेसम्म आँप पाकेको छैन नेपालमा। साउन भदौमा नेपालमा अङ्गुर पाक्छ, माघ फागुनदेखि नै बजारमा अङ्गुर आउँछ। त्यो बाई फोर्स तपाईँको चाहिँ नि रासायनिक मल, रासायनिक भिटामिनहरू, रासायनिक विषादी प्रयोग गरेर त्यसलाई उत्पादन गरिएको हो। तर उत्पादन गरे पश्चात नेपालमा आउने बेलासम्म महिनौ लाग्न सक्छ। त्यो बीचमा पनि केमिकलमा डुबाएर जाने, त्यसलाई जीवित बनाइएको अथवा त्यसलाई नकुहिने बनाइएको हो। त्यो कारणले गर्दा बोटमा पनि विषादी छरिया छ, अनि स्टोरेजमा पनि विषादी छरिया छ, बजारमा लानुभन्दा ठिक अगाडि पनि विषादी छरिया छ। त्यसकारण बेमौसमी नखाने, जुन सिजनमा फलफुल हुन्छ त्यही सिजनको खानुहोस्। त सिजनल तरकारी खाउँ, सिजनल फलफुल खाउँ, विषादी शोभा अटोमेटिकली कम हुन्छ।
6: विषादीको कुरा गर्दाखेरि सरकारी निकाय भनौँ तपाईँहरूले नै विषादीको प्रयोग कम गर्नु अथवा विषादीको प्रयोग नगर्नुहोस् भन्नुहुन्छ, प्राङ्गारिक तर्फ उन्मुख गराउन खोज्नुहुन्छ। जस्तो कि बजारका हरेक एग्रोभेटहरूमा विषादी पाइन्छ, यदि प्रयोग नै नगर्ने किसानलाई प्रयोग नगर भन्यो भने किन त्यसरी चाहिँ सरकारले त्यो विषादी भित्राएर बेच्न दिइरहेको छ? एउटा कुरा, अर्को कुरा, त्यो विषादी त्यसरी बेच्न सकिन्छ भने त्यो प्राङ्गारिक उत्पादन गरेर त्यसरी बेच्न सक्ने अवस्था छ कि छैन? किसानले आफै उत्पादन गरेर आफै त्यो मिलाएर आफै त्यो प्रयोग गर्न सक्ने अवस्था सबै किसानको हुँदैन। त्यो भए हुनाले विषादीको सट्टामा त्यसै गरी डब्बामा प्याक गरेर प्राङ्गारिक त्यसलाई चाहिँ त्यसरी बिक्री गर्न मिल्ने अवस्था छ कि छैन नेपालको?
1: अब हजुर, फ्री मार्केटमा कम्पिटिसन हुन्छ व्यवसायी बीच, राज्यले आफै ल्याउने खरिद गर्ने होइन। र अर्को पनि के भन्दा, संसारमा कुनै पनि यस्तो चिज छैन जहाँ रासायनिक विषादी ब्यान नै गरिएको, असर गर्ने खालका घातक विषादीहरू 26 प्रकारका ब्यान नै गर्यो। तर अरू विषादीहरू अहिले तुलनात्मक रूपमा छिट्टै जाने, पछेर जाने, होइन, कम वेटिङ पिरियड भएका रासायनिक विषादीहरू विकास भएको छ। त्यो अमेरिकाले पनि विषाद उत्पादन गरिया छ, चाइनाले पनि गरिया छ, भारतले पनि गरिया छ। त्यो चाहिँ असम्भव हो हाम्रो लेभलबाट, त्यो हामी सक्दैनौँ र कल्पना पनि नगरौँ। अनि दोस्रो कुरा चाहिँ अर्ग्यानिक उत्पादन गर्नलाई विकल्पक रूपमा जैविक विषादीहरूको प्रयोग किन भएन अथवा किन धेरै आएन भन्ने विषय छ। हामी यो चाहिँ प्रारम्भिक अवस्थामा छौँ, भर्खरै हामी कम्प्लिटली नेपाललाई अर्ग्यानिक देश अथवा विषादी रहित बनाउन सम्भव छैन। बिस्तारै बिस्तारै अब सकिने क्षेत्रमा अर्ग्यानिक वेमा जाने, नसकिने क्षेत्रमा कम भन्दा कम विषादीको प्रयोग गरेर नागरिकलाई सचेत गराउने कार्यक्रमका साथ हामी गएका छौँ।
6: कृषि ज्ञान केन्द्र दाङले आगामी दिनमा विषादीको प्रयोग नगरे सुरक्षित खाद्य वस्तु उत्पादनको लागि योजना के छ?
1: हाम्रो लुम्बिनी प्रदेश सरकारले समग्र बजेट भाषणमै भनेको छ, लुम्बिनी प्रदेशलाई अर्ग्यानिक कृषि प्रवर्धन गरिनेछ भनेको छ। उसले अर्ग्यानिक प्रदेश घोषणा गरिनेछ भनेको छैन, किन भन्दा कतिपय ठाउँमा हाम्रा आफ्ना बाध्यता पनि छन्, हामीलाई भोल्युम उत्पादन पनि चाहिएको छ। व्यवसायिक किसानहरूले भर्खरै विषादी प्रयोग नगर्नुहोस् भन्दा मान्नुहुन्न र हामीले विकल्प पनि दिन सकेका छैनौँ। त्यसकारणले हाम्रो प्लान के हो त भन्दा अर्ग्यानिक प्रवर्धन गर्ने, जस्तो झोल विषादी बनाउने, झोल मल बनाउने, अनि रासायनिक विषादीका विकल्पहरूको प्रयोगलाई बढावा दिने, त्यसमा हामीले जोड गरेका छौँ। हामी अर्ग्यानिक प्रवर्धनको लागि राखेका छौँ। यसको अर्थ कम्प्लिटली जाने अर्ग्यानिक खेती नै कि रासायनिक विषादी न्यूनीकरण अभियान कार्यक्रम सञ्चालन गर्छ।
0: दाङको तुलसीपुरमा कृषि हाट बजार स्थलको सरसफाई तथा विपत्त जोखिम न्यूनीकरण सम्बन्धी जनचेतनामूलक नमूना अभ्यास कार्यक्रम गरिएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको हो। कार्यक्रमको पहिलो चरण अन्तर्गत पातुखोलाको किनारमा रहेको कृषि हाट बजार स्थलको सरसफाई गरिएको थियो। सरसफाई अभियानबाट करिब 3 क्विन्टल फोहोर संकलन भएको छ, जसलाई तुलसीपुर महानगरपालिकाको ट्राक्टर मार्फत उचित व्यवस्थापन गरिएको छ। सरसफाई कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, व्यवसायी, स्थानीय बासिन्दा लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। त्यसैगरी दोस्रो चरण अन्तर्गत तुलसीपुर बस पार्क क्षेत्रमा विपद जोखिम न्यूनीकरण सम्बन्धी नमूना अभ्यास प्रदर्शन गरिएको थियो। अभ्यासका क्रममा खाना पकाउने क्रममा ग्यास चुहाउट लीक भएमा अप्नाउनु पर्ने सावधानी, आगो ताप्ने वा अन्य कारणले शरीरमा आगो लागेमा त्यसलाई सुरक्षित रूपमा निभाउने उपाय तथा कुनै खानेकुरा घाँटीमा अत्किएमा प्राथमिक उद्धार कसरी गर्ने भन्ने विषयमा व्यावहारिक ज्ञान प्रदर्शन गरिएको थियो। विपद जोखिम सम्बन्धी नमूना अभ्यास कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, लुम्बिनी प्रदेश प्रहरी विपद व्यवस्थापन गोलमा तुलसीपुर, इलाका प्रहरी कार्यालय तुलसीपुर, सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुर र सहयोगी बचत तथा ऋण सहकारी संस्थाको प्राविधिक सहयोग रहेको थियो। महासंघका अध्यक्ष लालबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर महानगरपालिकाका मेयर टीकाराम खड्गा, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर प्राजुली, तुलसीपुर महानगरपालिकाको विपद व्यवस्थापन शाखा प्रमुख टोप बहादुर खड्डाङ्गी लगायतका वक्ताहरूले प्राकृतिक र मानव सृजित विपदका घटनाहरू पूर्व सूचना बिना नै हुन सक्ने भएकाले त्यस्ता जोखिमबाट जोगिन प्रत्येक नागरिक सचेत, सजग र तयारी अवस्थामा रहनुपर्नेमा जोड़ दिनुभएको थियो। कार्यक्रमको सहजीकरण महासंघका महासचिव भद्रबहादुर ओलीले गर्नुभएको थियो। तपाईँ अहिले बेलुकी 6 बजेको प्रकृति मूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
7: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
8: अब के हुनु रे बाबु, डाँट दुखेर मर्न लागिसके म त कुनै गएसन्छ भन्नु भने
7: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
9: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
10: हामी कहाँ उपलब्ध सेवाहरू? मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
9: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
10: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
11: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
9: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 08-5230032 र मोबाइल नम्बर 98-12-91-918।
0: विश्रामपछि प्रकृति मूल खबरमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर, सल्यानको दारमा गाउँपालिका 4 रातामाटा स्थित श्री नव सर्वसाधारण माध्यमिक विद्यालयमा अधीनरत 75 जना आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई झोला वितरण गरिएको छ। ह्युमन चन फाउण्डेशनको आयोजनामा विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक सामग्री अनुरूप झोला वितरण गरिएको हो। कार्यक्रममा दारमा गाउँपालिका 4 का वडा अध्यक्ष चन्द्रबहादुर राउत लगायतको सहभागिता रहेको थियो। सो अवसरमा बोल्दै अध्यक्ष रावतले शिक्षा समाज रूपान्तरणको सबैभन्दा बलियो आधार भएको बताउनु भएको छ। आर्थिक अवस्था कमजोर भएका तर अध्ययनमा लगनशील र प्रतिभावान विद्यार्थीहरूलाई सहयोग गर्ने त्यस्ता अभियानले उनीहरूको शैक्षिक यात्रालाई सहज बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनु भएको छ। रूकुम पश्चिमको मुसिकोट नगरपालिका 1 खलंगामा सञ्चालनमा रहेका मासु पसलहरूको अनुगमन गरिएको छ। पशु अस्पताल तथा पशुसेवा कार्यालयको आयोजनामा आज जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खलंगामा सञ्चालनमा रहेका मासु पसलहरूको अनुगमन गरिएको हो। अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका 5 वटा पसललाई जरिवाना गरिएको छ भने 6 वटा पसललाई सचेत गराइएको पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख डाक्टर अभिनव जीसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार अनुगमनका क्रममा 11 वटा मासु पसलको निरीक्षण गरिएको थियो। सो अवसरमा सरसफाई तथा खाद्य सुरक्षाका मापदण्ड, व्यवसाय दर्ता तथा नवीकरण, मूल्य सूची, बिल बीजक, आधारभूत सरसफाई लगायतका विषयमा निरीक्षण गरिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले आज 37 वटा जिल्लामा अधिवेशन गरेको छ। पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार आज कोशी प्रदेशका 9, मधेशका 2, बागमतीका 9, गण्डकीका 5, लुम्बिनीका 8, कर्णालीका 2 र सुदूरपश्चिम प्रदेशका 3 जिल्लामा अधिवेशन भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ। भोलि 29 वटा जिल्लामा अधिवेशन हुनेछ। 12 जिल्ला अधिवेशन भने यही जेठ 26 गते मंगलबार हुनेछ। प्रथम राष्ट्रिय महाधिवेशन अगावै 77 मध्ये 67 वटा जिल्लामा अधिवेशन सम्पन्न गर्ने रासपाको तयारी छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र व्यक्तिगत स्वार्थ र संकुचित चिन्ता त्यागेर मबाट हामीमा रूपान्तरण हुन पार्टीका नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ। रासपाको पहिलो ऐतिहासिक महाधिवेशन प्रक्रिया अन्तर्गत जिल्ला अधिवेशनका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनु भएको हो। सभामुख डोलप्रसाद अर्यालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चले कैलालीको टीकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा बोल्दै उहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो। तीन तहका सरकारबीचको समन्वय र सहकार्य नबाजिने गरी कानून निर्माण हुनुपर्नेमा जोड़ दिनुभएको छ। विभिन्न देशका राजदूत र स्थानीय प्रतिनिधि पदका लागि झण्डै 3,000 जनाको आवेदन परेको छ। इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानमा अत्याधिक आकर्षण देखिएको हो। परराष्ट्र मन्त्रालयले गएको जेठ 14 गतेदेखि हिजोसम्म आवेदन आह्वान गरेको थियो। सो अवधिमा अनलाइन, इमेल र भौतिक उपस्थिति मार्फत ठूलो संख्यामा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ। मूल खबरमा अब विदेश खबर। भारतमा सामाजिक सञ्जालबाट चर्चामा आएको ककरोच जनता पार्टी सीजेपीले दिल्लीमा प्रदर्शन गरेको छ। ठट्टाको रूपमा स्थापित भएको भारतको सबैभन्दा ठूलो अनलाइन तथा युवा अभियान पहिलो पटक सड़कमा निस्किएको हो। संघीय राजधानी दिल्लीको उत्तर जन्तर मन्तरमा आन्दोलन शुरू भएसँगै स्थानीय प्रशासनले त्यहाँको सुरक्षा व्यवस्था कड़ा पारेको छ। अमेरिकाबाट आजै बिहान दिल्ली आएका सीजेपीका संस्थापक अभिजित दीपके पनि जन्तर मन्तरमा पुगेर प्रदर्शनमा सहभागी बन्नुभएको थियो। उहाँले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आह्वान समेत गर्नुभएको छ। र मूल खबरको अन्तमा खेल खबर। एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा 4 रनमा अल आउट भएको हो। नेपालकी सोनी पाखरिनले 12 र रूबिना छेत्रीले 10 रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंक बढ़ाउन नसकेको बताइएको छ। यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पुछारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक। दाङको तुलसीपुरमा सरसफाई तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी नमूना अभ्यास। तुलसीपुरमा विषादीको सही प्रयोग सम्बन्धी सचेतना गोष्ठी। पछिल्लो समय कृषि वस्तुमा विषादीको प्रयोग बढ़दै। लुम्बिनी प्रदेशमा 18 वटा विधेयक प्रमाणीकरण। सल्यानको दारमामा विपन्न तथा जेएनदार विद्यार्थीलाई झोला वितरण। रूकुमको खलंगामा मासु पसल अनुगमन। राजसपाले महाधिवेशन अगाडि नै 67 वटा जिल्लामा अधिवेशन सम्पन्न गर्ने। कानून निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्नेमा जोड़। विभिन्न देशका राजदूतका लागि झण्डै 3,000 जनाको आवेदन। र विदेश खबरमा भारतमा ककरोच जनता पार्टीको पहिलो प्रदर्शन। खेल खबरमा एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित। हवस् त बेलुकी 6 बजेको प्रकृति मूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमा पुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक प्राप्ति विशीलाई धन्यवाद दिँदै म चेतन ओली पनि विदा हुन्छु। नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रक्तदान जीवनदान
2: महादान रक्तदान रक्तदान गरी गरौ
3: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
4: मिति यही जेठ 30 गते शनिबार
3: समय बिहान 7 बजेदेखि स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ रजौरा दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ थप जानकारीका लागि मोबाइल नम्बर 9849909000 र 9858754880
5: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू:
2: दन्त परीक्षण तथा परामर्श सेवा,
1: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
1: दाँत निकाल्ने,
2: दाँत भर्ने,
1: दाँतको जरादेखि उपचार गर्ने,
2: कृत्रिम दाँत लगाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार,
2: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
1: दाँतको कस्मेटिक उपचार,
2: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
3: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9858725188 र 9848404188।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्सको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023535942, 023535942।
0: खुशीको खबर:
2: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू:
2: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
3: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
2: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
3: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
2: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
3: थप जानकारीको लागि
2: नवज्योति आँखा उपचार केन्द्र, तुलसीपुर उपमहानगरपालिका 6 दाङ, उच्च अदालतको उत्तर तर्फ,
3: मोबाइल नम्बर 9868719194 र 9822186576।
0: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसकेमा त कहीँ गएसन्च हुन्न भने?
5: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
7: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू:
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
7: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98578-21524 र 98578-22915। कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
12: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
7: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर पाँच ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
7: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478-33923 र 97492-65913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
13: प्रविधिको रफ्तारसँगै हामी तपाईँसँगै।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीलाल केयर हस्पिटलमा।
4: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
3: 10 बेड आईसीयू सेवा,
4: 10 बेड एनआईसीयू सेवा,
3: 10 बेड एसडीयू सेवा,
4: नर्मल डेलिभरी तथा सीएस सेवा,
3: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
4: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
3: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 082-522-686 र 590-475।
5: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
6: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू:
5: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन, विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू: इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट: शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 98578-21568, 98435-060-49 र 98490-85816।
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
5: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-592-4601, मोबाइल नम्बर 97487-060-11 र 98578-40601।
9: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासी पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
1: डाक्टर द्वारा उपचार हुने रोगहरू
0: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
1: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
2: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
3: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
4: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
2: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847736596।
5: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
6: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
6: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
5: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
6: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847744683 र 9847764770। सेवा गर्ने मौका दिनुहोस्।
2: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
4: सृजना नर्सरी एन्ड एग्रो फर्म।
2: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
4: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
4: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फर्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
2: सञ्चालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9558820178 र 9134411448।
7: सृजना नर्सरी एन्ड एग्रो फर्म, हरियाली जीवनको सुन्दर शुरूआत।
8: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
6: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
8: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
6: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
8: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोपराइटर सञ्जिता ओली। मोबाइल नम्बर 9742279974।
9: सेवा
8: सेवा गर्ने मौका दिनुहोस्।
9: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। ViaNet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 एमबीपीएस केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेस्टार्डो किन्दा 16% डिस्काउन्टको बारी छुट। आजै जोड्नुहोस् ViaNet। अब सबै कनेक्टेड।
10: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
11: ViaNet।
12: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-8740
13: र 082-521-8780।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश, अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: ஆட்டத்தை
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27695 र 9810-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: भर्ना खुल्यो।
5: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ, फोन नम्बर 0825-20-955।
6: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
7: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
6: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
7: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
6: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452-27974। सेवा गर्ने मौका दिनुहोस्।
8: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू: नसा तथा हर्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
9: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
10: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
8: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहारी गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825-20-601, मोबाइल 97487-0711 र 98-10-87-31-80।
11: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
8: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
8: हामी कहाँ उपलब्ध सेवाहरू:
12: दाँत निकाल्ने,
8: नयाँ दाँत राख्ने,
12: झिक्न नपर्ने गरी दाँत राख्ने,
8: दाँत भर्ने, दाँत सफा गर्ने,
12: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
8: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
4: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
0: छोराले खोजेको
13: आमाले रोजेको
0: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
13: गृहपति
0: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थाल खुसीको खबर
13: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
0: का लागि आधिकारिक विक्रेता
13: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा
0: सम्पर्कका लागि फोन
13: 08259075573 र मोबाइल 9808864071
0: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
13: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्
14: कक्षा 11 भर्ना खुल्यो
15: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरा सदाङमा कक्षा 11 का लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङ प्रधानाध्यापक हिमबहादुर भण्डारी मोबाइल नम्बर 9849405052 र 9578722504
16: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा
17: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ
16: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
17: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
16: 10 बेड आईसीयू सेवा
17: 10 बेड एनआईसीयू सेवा
16: 10 बेड एसडीयू सेवा
17: नर्मल डेलिभरी तथा सीएस सेवा
16: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा
17: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
16: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान फोन 082-522-686 र 590-475
18: मेरी आमोइनी घट बोलाएछ मागे अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
19: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
18: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो छ यसका बाजे म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भटकट कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा
20: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
21: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुम्रासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9858823894 9848814894
22: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साँच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोर छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
1: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
3: सृजना नर्सरी एन्ड एग्रोफार्म।
1: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
3: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
1: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
3: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
1: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9858820178 र 9134411448।
5: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
3: कक्षा 11 भर्ना खुल्यो।
1: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरा सदाङमा कक्षा 11 का लागि एजुकेशन म्यानेजमेन्ट, कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 9849500552 र 9858822504।
23: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउ है।
24: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
25: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
24: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
25: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
24: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
1: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
26: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-8047
27: र 082-521-8080।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है।
1: साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। मधेसमा काठको मूल्य घटेसँगै माग बढ्दै नेपालमा मानसिक स्वास्थ्य संकट गहिरिँदै देशका 25% स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा उपलब्ध। तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने डाक्टरको सुझाव।
2: जबको इन्सेक्युरिटी हुन सक्ला, एजुकेशनको इन्सेक्युरिटी हुन सक्ला, अनि त्यो सँगसँगै फाइनेन्सियलदेखि लिएर
1: यसै पूरक परीक्षा असार 1 गतेदेखि नतिजा 2 साता भित्रै प्रकाशन गर्ने तयारी। क्यान्सरको उपचारका लागि आवश्यक औषधिको बजारमा अभाव, आपूर्ति सहज गर्न भारतबाट आयात शुरू।
3: अहिले त छैन, औषधिहरू चाहिँ एकदमै कम छ, 400 देखि 500 भाइल जति कार्बोप्लाटिन चाहिँ आएको छ भनेको छ आज संसारमा। अब
1: काठमाडौँ सेन्जेन सीधा उडान शुरू, चीनसँग हवाई सम्पर्क विस्तार। रासोपाको देशव्यापी जिल्ला अधिवेशन तीव्र, 23 जिल्लामा नेतृत्व चयन।
4: 38 जिल्लामा आज हुँदैछ, 7 प्रदेशमा, अनि भोलि 24 गते चाहिँ 27 जिल्लामा हुँदैछ।
1: र रूस युक्रेन युद्धमा ड्रोन आक्रमण तीव्र, एसएससी महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित।
5: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: सामाजिक सञ्जालमा देखिने मुस्कान र मिठास प्राय कतिपयको स्क्रीनको सीमाभित्र मात्रै सीमित देखिएको छ। वास्तविक जीवनमा ती सम्बन्धहरूमा देखिने दूरीले सञ्जाल र यथार्थबीचको फरक उजागर गरिरहेका छन्। लाइक र कमेन्टले नापिने नाता होइन, व्यवहारले प्रमाणित हुने सम्बन्ध नै साँचो हुन्छ। त्यसैले देखावटी सम्बन्ध भन्दा गहिरो, इमान्दार र जीवन्त सम्बन्धको मूल्य बुझ्नु नै आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
6: नेपालमा पछिल्लो समय मानसिक स्वास्थ्य गम्भीर चुनौती बन्दै गएको छ। नेपाल प्रहरीका अनुसार मानसिक स्वास्थ्यसँग जोड़िएका प्रत्यक्ष अपराधिक घटना बढ़िरहेका छन्, जसमा हत्या, हिंसा र आत्महत्याका घटना रहेको प्रहरीको भनाइ छ। अहिले औसतमा दैनिक करिब 20 जनाले आत्महत्या गरिरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ भने हत्याको औसत संख्या पनि बढ़िरहेको छ। बढ़दो बेरोजगारी दर, सामाजिक सञ्जालको प्रयोगको बढ़दो लतले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव रहेको काठमाडौँ प्रहरी परिसर टेकुका सूचना अधिकारी पवन कुमार भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो।
7: हिजो आज मानसिक स्वास्थ्यमा हामी मानसिक आफ्नो आफ्नो मानसिक स्वास्थ्यमा हामी सबै सचेत हुनुपर्ने अवस्था चाहिँ देखिन्छ। अधिकांश मानसिक स्वास्थ्यमा ख्याल नगर्ने मानिसहरूद्वारा नै अपराध हुने र अपराधको पीड़ित पनि उनीहरू नै बन्ने अवस्था देखिएको छ। त्यसको लागि समग्र आफ्नो आचरण, त्यसपछि आफ्ना सोचहरू, त्यस्तै प्रकारले संगत र व्यवहारहरू आफ्नो जीवन चलाउनको लागि गर्नुपर्छ।
6: राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण 2019-20 अनुसार पनि नेपालमा 10% वयस्क र 5.2% किशोर किशोरी कुनै न कुनै मानसिक समस्याबाट प्रभावित छन् भने 7.2% वयस्क र 4.1% किशोर किशोरीमा आत्महत्या सम्बन्धी सोच वा व्यवहार देखिएको तथ्याङ्कमा उल्लेख छ। तर समस्या बढ़दै जाँदा पनि उपचार तथा परामर्श सेवाको पहुँच भने सीमित छ। 2021 नेपाल स्वास्थ्य संस्था सर्वेक्षणको विश्लेषण अनुसार देशका केवल 1/4 स्वास्थ्य संस्थाले मात्र मानसिक स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। मानसिक स्वास्थ्य सेवा तयारी सूचाङ्क समेत 22.2% मात्रै रहेको अध्ययनले देखाएको छ। बढ़दो मानसिक समस्या कम गर्न व्यक्ति स्वयं आफै पनि सचेत हुनुपर्ने मनोचिकित्सकहरूको सुझाव छ। मानव तनाव हुँदा बिचौनी, चिन्ता, निन्द्रामा समस्या, थकान, एकाग्रमा कमी, चिड़चिड़ापन, टाउको दुख्ने तथा मुटुको धड़कन बढ़ने जस्ता लक्षणहरू देखा पर्न सक्छन्। तनावलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न के गर्नुपर्छ? सीआईएनसँग कुरा गर्दै मानसिक अस्पताल लगनखेलका वरिष्ठ मनोचिकित्सक तथा सूचना अधिकारी डाक्टर ईश्वरी खनालले भन्नुभयो।
2: कुनै एउटा स्ट्रेसफुल सिचुएसन भयो भने चाहिँ त्यसको विरुद्धमा शरीरले देखाउने एउटा रेस्पोन्स हो नि त होइन, कुनै एउटा तनाव गराउने एउटा केही तत्व भयो भने अनि शरीरले देखाउने एउटा रेस्पोन्स हो त्यो है, त्यसलाई चाहिँ हामीले तनाव भनेर चाहिँ भन्छौँ। अब युजली चाहिँ अब अहिलेको कन्टेक्स्टमा हेर्नु पर्दाखेरि युवा अवस्थामा अथवा अन्य अवस्थामा हेर्नु पर्दाखेरि यसको विभिन्न कारणहरू हुन सक्ला होइन, अब जस्तै कि अब अहिले पछिल्लो चरणमा युवाहरूमा चाहिँ अब एउटा चाहिँ के हुन सक्छ भने चाहिँ जबको इन्सेक्युरिटी हुन सक्ला, एजुकेसनको इन्सेक्युरिटी हुन सक्ला, अनि त्यो सँगसँगै चाहिँ फाइनेन्सियल इन्सेक्युरिटिजहरू हुन सक्ला, अनि त्यो सँगसँगै रिलेसनमा केही समस्याहरू हुन सक्ला, अनि त्यो सँगसँगै चाहिँ अब अरू कुराहरू हेर्दै जाँदाखेरि चाहिँ के हुनसक्छ भने पहिलेदेखि नै मानसिक स्वास्थ्यसँग केही कुराहरूसँग बिग्रिरहेको छ भने चाहिँ त्यो कारणले गर्दाखेरि हुन सक्ला।
6: क्यान्सर रोगका लागि आवश्यक औषधि अभाव रहेको भनी गुनासोका बीच औषधि व्यवस्था विभागको समन्वयमा भारतबाट 4,000 भाइल कार्बोप्लाटिन औषधि ल्याइने भएको छ। औषधि आयातकर्ताले भारतबाट क्यामोथेरापीमा प्रयोग हुने 4,000 भाइल कार्बोप्लाटिन औषधि नेपाल भित्र्याउन लागेका हुन्। विभागका अनुसार आज 150 एमजीको 500 भाइल कार्बोप्लाटिन आइपुग्नेछ। यस्तै मंगलबारसम्म 450 एमजीको 1,400 भाइल र 150 एमजीको 2,100 भाइल आइपुग्ने औषधि आयातकर्ता संघले जनाएको छ। बिरामी पूर्जीको आधारमा मात्रै औषधि उपलब्ध गराउने विभागले जनाएको छ। सामान्य अवस्थामा 4,000 भाइलले 45 दिनसम्म पुग्ने विभागको भनाइ छ। भारत र बंगलादेशबाट आयात हुने यी औषधिहरूको अहिले बजारमा अभाव छ। आवश्यक प्रक्रिया मिलाएर खरीदलाई सहज बनाउने र अभाव हुन नदिने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर श्रेष्ठले सीआईएनलाई बताउनुभयो।
3: अहिले त छैन, औषधिहरू चाहिँ एकदमै कम छ, थोर थोरै छ, अब जताततै चाहिँ सर्टेजै छ। अस्ति 800 भाइ चाहिँ बंगलादेशबाट ल्याएको थियो सिसप्लाटिन, त्यो पनि सकिसक्यो। अब अहिले अहिले आज मात्रै वीरगंज भन्सारमा 400-500 भाइल जति चाहिँ यो सिसप्लाटिन कार्बोप्लाटिन चाहिँ आएको छ भनेको छ आज भन्सारमा। अब त्यो चाहिँ काठमाडौँ अथवा यो अरू देशका अरू ठाउँमा अलिअलि वितरण हुन्छ होला थोरै।
8: यो कस्तो हो भने खासमा चाहिँ अब अहिले अलिकति ग्लोबल मार्केटमै यसको सर्टेज छ पहिलो कुरा। अब त्यसमा चाहिँ अब यसमा एक प्रकारको चाहिँ प्लाटिनम भन्ने चाहिँ इलिमेन्ट चाहिँ राख्नुपर्ने हुन्छ यसको चाहिँ।
6: स्वास्थ्य मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको थियो। वर्षेनी 24,000 भाइल खपत हुने यो औषधि अहिले स्टकमै नभएको औषधि आयातकर्ताहरू बताउँछन्। मध्य प्रदेशमा काठको मूल्य घटाइएको छ। मध्य प्रदेश वन निर्देशनालयले जेठ 11 गतेदेखि लागू हुने गरी काठको मूल्य घटाएको हो। डिभिजन वन कार्यालय 12 वन पैदावार आपूर्ति समितिले जेठ 6 गते काठ दाउराको मूल्य घटाउने निर्णय गरेर स्वीकृतिका लागि प्रदेश वन निर्देशनालयमा फाइल पठाएको थियो। आपूर्ति समितिको निर्णयलाई सदर गर्दै प्रदेश सरकारले काठको मूल्य घटाउने निर्णय स्वीकृति गरेको हो। नयाँ व्यवस्था अनुसार सालको काठमा प्रति क्युफिट 250 रूपियाँ सेवा शुल्क घटाइएको छ भने संकलन तथा काठकत्ती खर्च पनि कम गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको देशव्यापी जिल्ला अधिवेशन अहिले जारी छ। साँझ 7 बजेसम्म 23 जिल्लाको अधिवेशन सम्पन्न भइसकेको रासपाको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार कोशीमा 5, मधेसमा 3 जिल्ला, गण्डकी र लुम्बिनीमा 5, कर्णालीमा 2 र सुदूरपश्चिममा 3 जिल्लामा अधिवेशन सम्पन्न भएको आयोगका प्रमुख भुवन केसीले सीआईएनसँग बताउनुभयो।
4: 38 जिल्लामा आज हुँदैछ 7 प्रदेशमा, अनि भोलि 24 गते चाहिँ 27 जिल्लामा हुँदैछ, अनि 10 जिल्लामा चाहिँ गर्न बाँकी हुन्छ। त्यो मध्ये केही चाहिँ अधिवेशन अगाडि पनि हुने सम्भावना छ। त्यो बेलामा भएन भने तिनीहरू त्यो जिल्लाहरू सबैको चाहिँ महाधिवेशन पश्चात मात्र हुनेछ हाम्रोमा जिल्ला अधिवेशनहरू। अब आज भएको जिल्लामा मुख्य जिल्लाहरू जस्तो काठमाडौँ र भक्तपुर भएको छ, अनि ललितपुर भोलि हुँदैछ। बागमती प्रदेशमा अरू भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुलीहरू आज भयो। कोशीमा 8 जिल्लामा आज भएको छ है। मधेसमा मर्मोत्तरी, रौतहट, सिरा, गण्डकीमा 5 भएको छ। कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, लुम्बिनीमा आज 8 जिल्ला, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, अनि कर्णालीमा 2 जिल्लामा कालीकोट र सल्यान, सुदूरपश्चिममा डडेलधुरा, बैतडी, बझाङ, दार्चुला।
6: नेपालको निजी अन्तर्राष्ट्रिय वायु सेवा निगम हिमालय एयरलाइन्सले काठमाडौँ सेन्जेन सीधा उडान शुरू गरेको छ। चीनको सिलिकन भ्यालीका नामक प्रख्यात सेन्जेन बीच ऐतिहासिक सीधा उडान बिहिबारदेखि शुरू भएको कम्पनीले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार एकदेखि नौ गतेसम्म पूरक परीक्षा हुँदैछ। यसअघि एसईई 2082 परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रण राज अधिकारीले आगामी असार 25 गते भित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसको महत्वपूर्ण क्षेत्रमा ड्रोन आक्रमण गरेको छ। रूसको वार्षिक आर्थिक मञ्च चलिरहेको समयमा सेन्ट पिटर्सबर्ग र त्यस आसपासमा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सो क्रममा 140 भन्दा बढ़ी ड्रोन खसालिएको बीबीसीमा उल्लेख छ। सो क्षेत्रमा युद्ध शुरू भएता पहिलो पटक स्थानीय बासिन्दालाई घरभित्र बस्न आग्रह गरेको छ। अब खेल खबर। एसएससी महिला प्रीमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित गरेको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभरले 3 बलमा 40 रनमा अल आउट भयो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलका खेलहरू आउँदो बुधबारदेखि शुरू हुनेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भूटानलाई 51 रनले हराएको थियो।
9: सर्लाही हरिपुरमा साइलेज उत्पादन शुरू। खेर जाने मकैको डाँठ अब आमदानीको स्रोत बन्दै
10: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन भएको छ सिजनमा। त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ र हामीले त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छ।
9: 80 लाखको लगानीमा साइलेज उद्योग, पशुपालन खर्च घटाउने लक्ष्य। रिपोर्ट सँगै साहित्य प्रेमीको आकर्षण बढ़ाउन खण्ड काव्यमा विषयवस्तुको भूमिका महत्वपूर्ण। विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: किसानहरूका लागि खुशीको खबर।
12: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिट प्राली

0: आजदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल, तुलसीपुर 5 ग लाइन, दाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
1: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
2: प्रतिनिधि नानी पनि आउनु भएछ नि।
3: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
4: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
5: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
4: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब साइलेज उत्पादनको कुरा। हरिपुर सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले पशु आहाराको रूपमा प्रयोग हुने साइलेजको उत्पादन उद्योग स्थापना गरेको छ। यसले किसानको आय बढ़ाउने र पशुपालनलाई सहज बनाउने उद्देश्य राखेको छ।
8: सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले साइलेज उत्पादन उद्योग सञ्चालनमा ल्याएर स्थानीय किसानलाई प्रत्यक्ष फाइदा दिन थालेको छ। अहिले मकैको सिजनमा किसानका खेतमा खेर जाने ढोड र हरियो बोट संकलन गरी पशु आहार साइलेज उत्पादन भइरहेको छ। उद्योगबाट किसानले दुई किसिमको फाइदा लिइरहेका छन्। पहिले बेकार खेर जाने मकैको डाँट नै अब आमदामीको स्रोत बनेको छ। उद्योगले किसानबाट मकैको बोट प्रति किलो 4 रुपियाँमा किनिरहेको छ। दोस्रो, यही डाँटबाट बनेको साइलेज दाना किसानले सस्तो दरमा प्रति किलो 13 रुपियाँमा पाउनेछन्, जसले पशुपालन खर्च घटाउने हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पजिया बताउनुहुन्छ।
9: गाई बस्तुलाई खाने दाना, यसले दुध उत्पादनमा चाहिँ वृद्धि गर्नको लागि ठुलो महत्व र ठुलो चाहिँ यो सपोर्ट गर्ने त्यस किसिमले हामीले भने।
8: उद्योग करिब 80 लाख रुपियाँको लागतमा स्थापना गरिएको हो, जसमा 70% अनुदान र 30% सहकारीकै लगानी रहेको व्यवस्थापक नरेन्द्र कुमार चौधरी बताउनुहुन्छ।
10: यो सबभन्दा पहिला हामी किसानहरूलाई लोकल मार्केटमा उपलब्ध गराउनेछौ र पछि हामी बजार देखेर बाहिर पनि वितरण गर्ने योजना बनाएको छु।
8: सहकारीमा हाल 1288 सदस्य छन्, जसमा 1211 महिला रहेका छन्। यसले स्थानीय महिलालाई आर्थिक गतिविधिमा जोड्ने काम पनि गरिरहेको छ। उद्योगबाट उत्पादित दाना शुरूमा स्थानीय किसानलाई प्राथमिकताका साथ वितरण गरिने र त्यसपछि अन्य ठाउँमा पठाउने योजना रहेको संस्थाकी अध्यक्ष बबिता देवी चौधरी बताउनुहुन्छ।
11: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन भएको छ सिजनमा, र त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ र हामीले FAO हामी त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छु र अरू खुवाउन पनि हामीले सकेको छु।
8: कृषि प्राविधिकका अनुसार यसबाट पशुपालनको लागत घट्ने, दूध उत्पादन बढ्ने र व्यावसायिक पशुपालन विस्तार हुने सम्भावना छ। साथै घाँस अभाव हुने समयमा भण्डारण गरिएको साइलेज प्रयोग गर्न सकिने भएकाले वर्षभरि पशु आहारको समस्या समाधान हुने सक्ने कृषि प्राविधिक रमेश चौधरी बताउनुहुन्छ।
12: साइलेजको बेनिफिट, साइलेजको फाइदा खासमा वस्तुहरूलाई पुन्य भनेको चाहिँ दुधको उत्पादकत्वमा वृद्धि गर्नु नै हो। 20-25% दुधको उत्पादनमा वृद्धि हुन्छ, यो चाहिँ एउटा अनुसन्धानले पनि देखाइएको छ। र अर्को कुरा भनेको चाहिँ यो न्युट्रिटिभ भ्यालु चाहिँ यथावत रहन्छ वा वृद्धि पनि हुन सक्छ।
8: तर यसलाई अझ प्रभावकारी बनाउन कच्चा पदार्थको संकलनको व्यवस्थापन प्रणाली, भण्डारण क्षमता विस्तार र बजार व्यवस्थापन आवश्यक पर्दछ।

0: उद्योगलाई स्थानीय प्रदेश र संघीय सरकारले आर्थिक तथा बजारीकरणमा सहयोग गरे अन्य ठाउँमा पनि विस्तार गर्न सकिने उनीहरूको भनाई छ। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। खण्डकाव्यको ओज घट्दै
2: पाखा पखेरा वनकुञ्ज भित्र मुहार तिम्रै छ पवित्र चित्र संसार सिरिजे जति छन् जहाँ छन् छोटो बसाईमा काव्य पढिसकियोस्।
1: राम्रो कथ्य र सन्देशले खण्ड काव्यलाई पाठक माझ लोकप्रिय बनाउने शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
4: सृजना नर्सरी एण्ड एग्रो फर्म।
3: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
4: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
4: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फर्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
3: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 9558820178 र 9134411448।
5: सृजना नर्सरी एन्ड एग्रो फर्म, हरियाली जीवनको सुन्दर शुरूआत।
6: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
7: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। खण्डकाव्य साहित्यको महत्वपूर्ण विधा भए पनि पछिल्लो समय पाठकीय रूचिमा आएको परिवर्तन, छोटो सामग्री प्रतिको आकर्षण र पर्याप्त प्रवर्धनको अभावले यसको ओज केही घटेको स्रष्टाहरू बताउँछन्। यद्यपि खण्डकाव्यले समाज, इतिहास, संस्कृति र मानवीय समवेदनालाई गहिरो रूपमा अभिव्यक्त गर्ने क्षमता राख्ने भएकाले यसको साहित्यिक महत्व अझै कायम छ। खण्डकाव्यको महत्व, चुनौती र सम्भावनाबारे साथी दीपक आचार्यले कवि तथा शिक्षक भरतमणि ढुंगाना कुराकानी गर्नुभएको छ।
2: छोटो बसाईमा काव्य पढिसकियोस्। काव्य पढ्दाखेरि सहयोगी ग्रन्थहरूको खाँचोको अनुभूति उहाँहरूले नगर्नुहोस्। मतलब काव्य पढ्दै गयो, जटिल शब्दहरू हुन्छन्, डिक्सनरी खोज्नु पर्यो, शब्दकोश खोज्नु पर्यो, त्यो झन्झटमा उहाँहरू लाग्नुहुन्न। ट्याक्क पदलालित्य मिलेको सजिला शब्दहरू प्रयोग गरेर काव्य रचना गरिदिने, छोटा मिठा काव्यहरू छन् भने पढिदिने पाठकहरू पर्याप्त छन्। तर काव्य ठूला ठूला हुन्छन्, ठूला ठूलालाई मात्रै काव्य भन्ने गरेका छौँ हामीले, परिभाषित त्यसरी गरेका छ काव्यशास्त्रकारहरूले, त्यस्तालाई मात्रै काव्य भन्नुहुन्छ। अब त्यो काव्यशास्त्र काव्यशास्त्रीहरूको धारणा अनुसार काव्य ठूलो रचना गर्नु पर्यो, जुन चाहिँ पाठकको लागि त्यो बोरको विषय हुन्छ। हो, यत्रो छ पहिल्यै किताब सम्बन्धै, यत्रो छ कहिले पढ्नु, त्यो मानसिक रूपमा उसले नकारात्मक सोच राख्छ काव्यप्रति। अब सानो छ भने एक बसाईमा पढिसकिन्छ, पढेर केही कुराहरू उसले थाहा पनि पाउँछ, त्यसका लागि चाहिँ सजिला शब्दहरू प्रयोग गरेर छोटा छोटा साना साना काव्यहरू भयो भने अहिलेको मानिसको मानसिकता अनुसार जान्थ्यो हुन्थ्यो कि भन्ने लाग्छ मलाई।
9: हजुर, तपाईँले रचना गर्नुभएको यो खण्ड काव्यबाट केही एकदमै राम्रो तपाईँलाई मन लागेको हाम्रो श्रोताहरूलाई सुनाइदिनुहोस् न।
2: हस्, यहाँ प्रकृति परक कुराहरू छन्, अलिकति म चार लाइन सुनाउँछु। पाखा

0: पूर्णतामा पनि पूर्णताको अज्ञानतामा पनि ज्ञानताको छ देन आमाहरूको यसैमा संसार आमाहरूको बसैमा।
1: यसरी अघि बढ्छ।
2: अब यो खण्डकाव्य भनौँ न, छोटो समयमा पढ्न मिल्ने खण्डकाव्यहरू हुन्छन्, अनि यसको भनौँ न यसको मूल लेख्दाखेरि चाहिँ एउटै विषय लेखिन्छ कि अथवा त्यसमा फरक फरक विषय हुन्छ कि के हुन्छ?
0: खण्डकाव्य सम्बन्धी धारणा हाम्रा पूर्वीय विद्वानहरूले विभिन्न किसिमका धारणाहरू बनाउनुभएको छ। कति विद्वानहरूले स्वर्गीय हुनुपर्छ, स्वर्गमा विभाजित हुनुपर्छ, अध्यायमा विभाजित हुनुपर्छ, न्यूनतम पाँच अध्याय सात अध्यायको खण्डकाव्य हुन्छ अथवा स्वर्गको खण्डकाव्य हुन्छ, यो मान्यता बोकिँदै आएको थियो परम्परागत रूपमा। अहिले पनि त्यो मान्यता हराएको छ, मान्यता मान्नुहुन्न भन्ने कुरो होइन, मान्नुपर्छ। तर त्यो मात्र नभएर एउटै भाव र विषयमा एउटै प्रसंगमा जीवनको एउटा खण्डलाई आधार मानेर यदि काव्य सृजना गरिन्छ भने त्यो पनि खण्डकाव्य हुन्छ। अर्थात खण्डकाव्य एकस्वर्गीय पनि हुन्छ, त्यहाँ बहुस्वर्गीय नभएर एकस्वर्गीय पनि खण्डकाव्य हामीले देखेका छौं। जस्तो हाम्रा राष्ट्रकवि माधव प्रसाद घिमिरेको पापिनियामा त्यो खण्डकाव्य हो, असाध्य छोटो छ तर धेरै कुराहरू त्यसले बोकेको छ, त्यसको विषयवस्तुको महानतासँग निर्भर गर्छ, त्यसको आकारसँग होइन त्यसको भाव पक्षसँग त्यो खण्डकाव्य जोडिएको हुन्छ। त्यसैले खण्डकाव्य भन्ने बित्तिकै ठूलो आकारको हुनुपर्छ, बहुस्वर्गीय हुनुपर्छ भन्ने कुरो पनि छैन। एकस्वर्गीय छोटो मिठो एउटा छोटो बसाईमा पढेर केही कुराहरू बुझ्ने अथवा केही कुराहरू जान्ने सिक्ने त्यस्ता काव्यहरू पनि खण्डकाव्य हुन्छन् भन्ने धारणाहरू पनि छन्। त्यसै आधारमा यसलाई रचना गरिएको
2: हो। हजुर, अब तपाईँ कक्षा नौ दसमा अब लामो समय नेपाली शिक्षक भएर पढाइरहँदाखेरि पहिला पहिलाका कविताहरू जुन पाठ्यक्रममा समावेश गरेका कविताहरू र अहिले पछिल्ला क्रममा समावेश गरिएका कविताहरू कतिको फरक पाउनु भएको छ?
0: अब केही फरक छन्। अब हिजो कविता भनेको छन्दबद्ध हुन्छ, लयबद्ध हुन्छ, अब त्यहाँ यति गति र लय मिलाएर वाचन गरिन्छ, यो मान्यता थियो हिजोको जमानामा भने। अब अहिले आएर त्यो समयको कुरो पनि हो। अब कविहरूले त्यस्तै कविताहरू लेख्नुभयो, विशेष गरेर गद्य कविताहरू लेख्नुभयो, लामा छन्दहरू रुचाउनुहुन्न। अब रुचाए पनि पाठ्य पुस्तकमा राखिएका छैनन्। अब त्यस पछाडि विभिन्न कारणहरू हुन सक्लान्, अब अहिलेका कविताहरू अलि त्यस्ता छैनन्, गद्य कविताहरूलाई प्राथमिकता दिइएको छ, अब त्यसलाई पनि मिठो मानेर राम्रो मानेर त्यसले दिएको सन्देशलाई बच्चाको मानसपटलमा पुर्याउनु हामी शिक्षकको दायित्व हो।
2: अनि समय परिवर्तनसँगै आयो नि त धेरै कुराहरू
0: आयो
2: होइन, अनि त्यसले चाहिँ मलाई पढ्दा चाहिँ यो अलि हल्का भयो कि जस्तो लाग्छ। तपाईँ एउटा नेपाली शिक्षक भएको भएर तपाईँलाई चाहिँ त्यस्तो लाग्छ कि लाग्छ?
0: लाग्छ, मलाई पनि लाग्छ। अलिकति कविताको ओझ चाहिँ घटेकै छ। किन घटेको छ भने अब हुन त नौ कक्षामा छन्दबद्ध कविता नभएको होइन, छ, कुनै गीतिलयमा छन्, कुनै अब एउटा कविता शिखरणी छन्दमा पनि छ, हाम्रो कवि भरतराज पन्तले लेख्नुभएको कविता पहिलो पाठमै छ कक्षा नौमा। यो हुँदाहुँदै पनि यतिले पुगेन। म त के भन्छु भने हाम्रा महाकविलाई कहाँ गएर चिन्ने, आदिकविलाई कहाँ गएर चिन्ने, अनि कवि शिरोमणि लेखनाथ पौड्यालको बारेमा हाई स्कुलको बच्चाले नामै सुन्दैन, नामै जान्दैन, हराइसक्यो। विगतको कोर्समा माधव प्रसाद घिमिरेको चैत वैशाख कविता पढ्नु पर्थ्यो, कति मजा आउँथ्यो, प्रकृतिको चित्रण, प्रकृति र मानव जीवनको तादात्म्यता कति कति मिठो व्याख्या कति समयसम्म गर्न सकिन्थ्यो, उनलाई चिन्थे बच्चाहरूले। अब यो चाहिँ अलिकति बिस्तार बिस्तार हराउँदै गएको छ। अब फेरि सकारात्मक हिसाबले पनि यसलाई हेर्नुपर्छ। सधैँभरि माधव प्रसाद घिमिरेको बारेमा मात्रै पढ्ने, देवटाको बारेमा मात्रै पढ्ने, अनि भानुभक्त आदिको मात्रै बारेमा पढ्ने हो भने अनि अहिलेका अत्याधुनिक कविहरूको बारेमा कहिले पढ्ने त, कहिले थाहा पाउने त?
3: मधेसमा काठको मूल्य घटेसँगै माग पनि बढ्दै, नेपालमा मानसिक स्वास्थ्य संकट गहिरिँदै, देशका 25% स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा उपलब्ध रहेको तथ्याङ्क छ। तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने डाक्टरको सुझाव छ। यसै पूरक परीक्षा असार एक गतेदेखि शुरू हुँदैछ। नतिजा दुई साताभित्र प्रकाशन गरिने तयारी गरिएको छ। क्यान्सरको उपचारका लागि आवश्यक औषधिको बजारमा अभाव देखिएको छ। आपूर्ति सहज बनाउन भारतबाट आयात शुरू गरिएको छ। काठमाण्डु सेन्जेन सीधा उडान शुरू भएको छ। चीनसँग हवाई सम्पर्क विस्तार भएको छ। रासोपाको देशव्यापी जिल्ला अधिवेशन शुरू। आज 23 जिल्लामा नेतृत्व चयन भएको छ। र युक्रेन रूस युद्धमा ड्रोन आक्रमण तीव्र गरिएको छ। एसीसी महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: राति 8 बजेको प्रकृति समय सन्देश, खाली ठाउँमा वृक्षारोपण गरौं,
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
6: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
5: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
7: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
8: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
9: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
8: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
9: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
8: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
9: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
10: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ? कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू, तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 9828401429।
11: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ?
10: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
11: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
10: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
11: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लाइज तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 97452 27974 सेवा गर्ने मौका दिनुहोस्
2: किसानहरूका लागि खुसीको खबर
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
2: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971
5: भर्ना खुल्यो
2: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुदजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स म्यानेजमेन्ट एजुकेशन सोसियोलोजी कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ
5: थप जानकारीका लागि गुरुदजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ फोन नम्बर 082-520-005 मोबाइल नम्बर 98578-21524 र 98578-22915
2: गर्मी बढ्दैछ पानीको स्रोत सुक्दैछ सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ
5: पानीको सही प्रयोग गरौ पानी खेर नफालौ उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ
2: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश
12: हाम्रो वनमा ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउ है
13: बल्ल निभ्यो गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं सरसफाई गरेनौ त्यसरी आज दुःख पाइयो अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो हामी सबै जुटेर यसको सरसफाई गरौं है
14: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ
13: वन जंगलमा जाँदा चुरोड खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन
14: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्
13: वनलाई आगोबाट बचाउ प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं
15: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश
16: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना
17: डाक्टरद्वारा उपचार हुने रोगहरू
16: छारे रोग मिर्गी रोग बाख्रे रोग बेला बेलामा बिहोस हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
17: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने बिना कारण हाँस्ने रुने एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला
5: बिरामी चेक जाँच हुने मिति असाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि
2: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो
5: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा एघारमा म्यानेजमेन्ट एजुकेशन ह्युम्यानिटिज र जनरल ल संकाय तर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847836596।
5: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
2: सृजना नर्सरी एन्ड एग्रोफार्म।
5: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
2: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
5: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
2: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
5: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9858820178 र 9134411448।
18: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरुवात।
19: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
20: तपाई सँगसँगै

0: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
1: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसके म त कहीँ गए सन्च हुन्न भने।
0: किन पिर गर्नुहुन्छ काइलोबा, म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा

0: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
4: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहीमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
5: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
4: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
5: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
4: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
5: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
4: सम्पर्क घोराई 98-5-78-30-715,
5: तुलसीपुर 98-5-78-61-51,
4: लमही 98-5-78-50-707।
5: गोर्खा स्कूल दान, गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
6: छोराले खोजेको,
7: आमाले रोजेको,
6: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
7: गृहपति,
6: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त थन खुसीको खबर,
7: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
6: का लागि आधिकारिक विक्रेता
7: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
6: सम्पर्कका लागि फोन
7: 08259075 र मोबाइल 9808864071।
6: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
7: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
1: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
8: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
1: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स, एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1,000। नोट, शनिबार र अन्य बिदाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर छ दाङ, मोबाइल नम्बर 98-5-78-21-568, 98-4-35-060-49 र 98-90-85-816।
9: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
1: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
9: हामी कहाँ उपलब्ध सेवाहरू,
10: दाँत निकाल्ने,
9: नयाँ दाँत राख्ने,

0: नपर्ने गरी दाँत राख्ने,
1: दाँत भर्ने, दाँत सफा गर्ने,
0: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
1: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
2: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560 38443 र 98105597।
3: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दीदाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
4: रक्तदान जीवनदान,
5: महादान रक्तदान, रक्तदान गरी गरौ जीवनदान।
3: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: मिति यही जेठ 30 गते शनिबार,
3: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ, दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 98479909000 र 98578054880।
7: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
1: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
0: 10 बेड आईसीयू सेवा,
1: 10 बेड एनआईसीयू सेवा,
0: 10 बेड एसडीयू सेवा,
1: नर्मल डेलिभरी तथा सीएस सेवा,
0: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
1: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
2: भर्ना खुल्यो।
3: नेपालकै 7 उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ, फोन नम्बर 082-522-955।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
7: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 98578-25188 र 98478-40188।
8: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
9: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहू बस्नेत, मोबाइल नम्बर 98478-30-627 र 98225-22762।
8: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
10: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
11: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
10: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578-20-756।
12: खुशीको खबर:
13: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
1: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक।
14: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
1: थप जानकारीको लागि
14: नवज्योति आँखा उपचार केन्द्र, तुलसीपुर उपमहानगरपालिका 6 दाङ, उच्च अदालतको उत्तर तर्फ।
1: मोबाइल नम्बर 9880791194 र 9822186576।
15: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
8: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
1: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9848306627 र 9825227662।
8: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक, तुलसीपुर, दाङ।
16: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना।
17: डाक्टर द्वारा उपचार हुने रोगहरू
16: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
17: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
18: बिरामी चेक जाँच हुने मिति आषाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
1: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
19: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क। मात्र रु 10 र रु 20 उपलब्ध।
20: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
21: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
22: Vianet।
23: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड, तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
24: र 082-521-880।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

कि गर्मी बर्खा चिसो जाडो यो सबै मानव चोलालाई त याद छ। अब गर्मीको सिजन आयो, कुलर पंखा एसीको तयारी गर्नु पर्यो, जाडोको समय आयो, तातो तातो सिरकहरू दस्नाहरू सफ्ट तकियाहरू हामी जमा गर्छौ। त्यही नहोस् हजुर, हामी त मानव चोला पाएको छौ। मानव चोला पाएर तातो चिसो सबै चिजको हामीलाई अनुभव भइरहेको छ र सबै चिजको हामी सुविधा गर्न सक्छौ। तर त्यो 84 जीव पशु प्राणीहरू छन्, जसरी गाई भैँसीहरू छन्, सुगुर बाख्रा कुखुराहरू छन्, यो 84 उनीहरूलाई न गर्मीको तापबाट बच्न सक्छन्, न जाडोको चिसोबाट बच्न सक्छन्। जसरी मालिकले राख्छ त्यसरी नै रहनु पर्छ। र शान्तले सम्झाउनुहुन्छ त्यो 84 योनि भन्दा दुःख केही पनि होइन। भनेको छ नि लाख चौर

0: भयौं।
1: हामीले लाग्छ राशी बड जितेर हामीले मानव चोला पाएका छौ, हामीलाई मानव चोला प्राप्त भएको छ र यो मानव चोलालाई हजुर हामीले भौतिक सुख सुविधाको साथ साथमा अध्यात्म सुख सुविधा पनि नितान्त आवश्यक रहेछ। तर आज हजुर हामी त्यो गहिराईमा जाँदैनौ, भक्तिको अनुभूति आनन्दलाई जान्न चाहँदैनौ, मनोरञ्जन र देखावा र मेजोरिटीमा हजुर हामी लागिरहेका हुन्छौ। तर सन्त ज्ञानीहरूले सम्झाउनुहुन्छ यो मेजोरिटी यो भौतिक सुख सुविधा केही उमेर सम्मको लागि हो, त्यसको बाद त फेरि हजुर हामीले त्यही 84 जानु पर्छ। मानव धर्मले हजुर हामीलाई यही प्रेरणा दिन्छ, धर्मशास्त्रले यही प्रेरणा दिन्छ, 84 बच्ने एउटै साधना हो ब्रह्म दर्शन। जसले आत्म दर्शन गर्छ, आफू भित्र भएको ज्योति स्वरूपको दर्शन गर्छ, उसले लाख 84 बन्धनबाट बच्नेछ। कि ज्ञानीहरूले सम्झाउनुहुन्छ होइन भने यो शरीर अदम हो, शरीर त पायौं भौतिक सुखलाई मात्रै हामीले याद गर्यौं, भौतिक सुखलाई मात्रै जमा गर्यौं, अध्यात्म सुखलाई हामीले जान्नै चाहिनौ भन्ने कि फेरि लाख 84 भ्रमण दिया मानु जन्म पायो, कहे नानक नाम समाल सोधिनी आयो। गुरु नानक साहब पनि यही भन्नुहुन्छ लाख 84 भ्रमण गर्दा गर्दा आज मानव चोला पाएको छौ र यो मानव चोला पाएर पनि हामीले के भगवानको त्यो ज्योति स्वरूपको दर्शन गर्यौ न भने फेरि सोधी निर्णय फेरि त्यही दिन त्यही 84 फेरि नजिक आउँछ र त्यो 84 बच्नको लागि नै मानव चोला हो। दुर्लभ मानुष देह देही न छन् भङ्गुर, मनुष्य जीवन धेरै दुर्लभले पाएको छन् भङ्गुर पनि छ। हिँड्दा हिँड्दै काहीँ रिङटा लाग्यो त्यही ढल्यो सकियो, हिँड्दा हिँड्दै काहीँ गाडीले चेप्यो त्यही सकियो, केही ग्यारेन्टी छैन यो शरीरको। तर त्यो दिन आउनु भन्दा पहिला हामीले आफूले आफूलाई सम्हाल्ने कोसिस गरौं, आफूले आफूलाई चिन्ने कोसिस गरौं। शरीर अति महत्वपूर्ण छ र यो समय पनि तपाईँ हजुर हाम्रो अति नै महत्वपूर्ण छ र यो महत्वपूर्ण समयलाई खालि संसारको सुख र भोगमा मात्रै लगायौं भने त्यो भित्रको आनन्दलाई जानिन, त्यो भित्रको सन्तुष्टिलाई, त्यो आत्माको भोजनलाई दिन जानिउन भने फेरि आत्मा भड्किन्छ। भनेको छ लाख 84 भ्रमण दिया मानव जन्म पायो, लाख 84 भ्रमण गर्दा गर्दा मानव चोला पाएको छौ र यो मानव चोला पाएर पनि आत्मा भड्क्यो भने फेरि काहीँ पनि हामीले सुख पाउँदैनौ। आत्मा त भूखा पढी पाएन भक्ति भोज, आत्माको भोजन नै भक्ति हो, भगवानको दर्शन हो। जसरी तपाईँ हजुर हामी भित्र ब्लड छ, हड्डी छ, मासु छ, बोसो छ, सबै चिज छ तपाईँ हजुर हामी भित्र। तर हेर्नुहोस् हामीले हामी भित्र सबै चिज लुकेको छ, जसरी बोसो लुकेको छ, जसरी ब्लड लुकेको छ, जसरी हड्डी लुकेको छ, त्यसरी नै भगवान ज्योति स्वरूप लुक्नु भएको छ। राम झरोके बैठके सबके मुद्राले जिसकी जैसी चाकरी वैसे प्रभु फल दे। भगवान सबैको भित्र राम झरोके बैठके, यो हिन्दीको शब्द हो, यो शब्दले भन्छ सबैको भित्र राम बस्नु भएको छ। त राम कोही दशरथको छोरालाई भनेको होइन, राम कोही राजालाई भनेको होइन, रामको नाम

सबै हजुर हामी भित्र लुकेको छ। त्यसैले सन्तहरूले सम्झाउनुहुन्छ त्यो रामको नाम तपाईँ हामी भित्र लुकेको छ, जति जसरी हड्डी मासु ब्लड बोसु जसरी लुकेको छ त्यसरी नै त्यो पनि लुकेको छ। तर शरीरलाई हामी मिसिन लगाउँछौ, शरीरलाई हामी भिडियो गर्छौ, एक्सरे गर्छौ, सबै चिज देख्न सक्छौ, तर भगवानको त नाम चाहिँ यो आँखाले देख्न सकिँदैन। अपवित्र भएको ज्योति स्वरूपको दर्शन यो बाहिरको आँखाले देख्न सकिँदैन। त्यसैले ज्ञानीहरूले सम्झाउनुहुन्छ यो आँखा गोचर हो, भगवानको ज्योतिको दर्शन गर्ने अगोचर छ। प्रत्येक मानवको तीनटा आँखा, तिस्रा नेत्र, थर्ड आई छ। दुईटा आईले संसारलाई देख्छौ भने तिस्रा आईले चाहिँ आफू भित्र भएको प्रकाश स्वरूपको दर्शन गर्न सक्छौ, देख्न सक्छौ। र त्यो आँखा खुलाइदिने कसले? त्यो आँखा खुलाइदिने जो जानी देहु जनाई, जान त तुमही तुमही हो जाए। जसले जानेको छ, जसरी डाक्टर हजारौं छन्, हजारौं डाक्टरले हजुरको हाम्रो आँखाको मोतियाबिन हटाउन सक्दैन, आँखाको अपरेसन गर्न सक्दैन। हामीलाई त्यही डाक्टर चाहियो जो डाक्टर चाहिँ आईको अपरेसन गर्छ, मोतियाबिनको अपरेसन गर्छ। उसले डिग्री लिएको छ, उसले पढेको छ, उसले अनुभव अनुभूति गरेको छ, र उही डाक्टर लिडर भएर आँखाको अपरेसन गर्छ। त्यस्तै बाहिरको आँखाको डाक्टर त डिग्री गरेको चाहियो, पढे लेखेको चाहियो, अनुभव गरेको, अनुभूति गरेको डाक्टर चाहियो, प्र्याक्टिकल गरेको डाक्टर चाहियो भनेदेखि त्यस्तै तिस्रा नेत्रको पनि हजुर हामीलाई त्यही डाक्टर चाहियो, जो डाक्टर चाहिँ तिस्रा नेत्रको अपरेसन गरिदिन्छ। भौतिक डाक्टरले आँखाको विकारहरूलाई फ्याँकिदिन्छ, मोतियाबिन आँखामा लगाएको जालाहरूलाई फ्याँकिदिन्छ। जो अध्यात्म डाक्टर हुन्छ, जो समयको सद्गुरु हुन्छ, उसले अज्ञान रूपी अपरेसन गरिदिन्छ। जब अज्ञान रूपी मोतियाबिनको अपरेसन गरेर फ्याँकिदिन्छ, फेरि उसले आफूभित्र भएको ज्योति स्वरूप हरगो ज्योतिको दर्शन गर्न सफल हुन्छ। त्यसैले शास्त्रले हजुर हामीलाई बार बार सम्झाइरहेको छ, शरीरको ग्यारेन्टी छैन है, कतिखेर के हुन्छ। एतन काँचा कुम्बथा ले चले थे साथ, टक्का लागि टुटिया कछु नआव्या। यो हजुर हाम्रो शरीर एउटा कच्चा घडाको समान हो, एउटा सिसाको गिलासको समान हो। यसलाई हजुर हामीले बचाउनु छ भने, जीवनमा शान्ति प्राप्त गर्नु छ भने, आनन्द प्राप्त गर्नु छ भने अध्यात्मलाई जान्नु पर्यो, अध्यात्म डाक्टरलाई चिन्नु पर्यो, अध्यात्म डाक्टरको पास समर्पण हुनु पर्यो। तब हजुर हामीलाई यो अकाल मृत्युबाट पनि बचाउँछ। भगवानको नाममा त्यो तागत छ, भगवानको नाम एउटा कवच हो, भगवानको नाम एउटा खुकुरी हो। कोही लड्न आइ पर्यो भने हजुर हाम्रो खुकुरी छ भने त्यो दुश्मनबाट बच्न सक्छौ, तर हातमा केही छैन हात हतियार भने दुश्मनले हामीलाई पेलिहाल्छ, दुश्मनले हामीलाई मारेर कहाँ कहाँ फेकिहाल्छ। हामी बार बार न्युजमा सुनिरहेका छौँ, हाम्रो तुलसीपुरमा त साँच्ची नै कति यस्ता घटनाहरू घटिरहेका छन्। किन त भन्दा अध्यात्मलाई नजान्नुको कारण, अध्यात्मलाई नजान्नुको कारण अध्यारमा हुनुको कारण, मानवले गल्ती अँध्यारैमा त गर्छ। त्यसैले हजुर हामीलाई उजालोको आवश्यक पर्छ, उजालो भइसकेपछि डर पनि खत्म हुन्छ, अँध्यारोमा डर र भयले सताइरहेको हुन्छ। ज्ञान नहुनु नै भगवानको नामलाई नजानु नै अँध्यारो हो, भगवानको नामलाई जान्नु नै उज्यालो हो। अब भगवान शंकरले माता पार्वतीलाई सम्झाउनुहुन्छ, हे पार्वती, विष्णु सहस्र पार त गर्छौ तर त्यसको अर्थ तिमीले बुझेको छैनौ। राम रमेति रमेति रमो राम मनोरमे, सहस्र नाम तातुल्यम राम नाम बराम। रामको नामलाई वरण गर भनेको छ। आज हामी पूजा पाजा लगाउँछौ, वरण गर्ने सिस्टम छ, पण्डितजीले सबै सम्झाउनुहुन्छ, भौतिक विषयहरू सबै सम्झाउनुहुन्छ, जान्नु भएको छ, शास्त्र पढ्नु भएको छ, तर अध्यात्मलाई जान्नु नजान्नुको कारण
वरण कसको गर्ने के को वरण गर्ने आज मानव धर्मले त्यसैलाई नै प्र्याक्टिकल गराए समर्पण श्रद्धा राखाए श्रद्धावान लब्धे ज्ञान श्रद्धा भयो भने ज्ञानको प्राप्त हुन्छ त्यसैले श्रद्धा छ समर्पण छ अध्यात्मको दर्शन छ त्यसैले माता पार्वतीलाई भगवान शंकरले यही सम्झाउनु भयो विष्णु शास्त्र पाठ पढेर केही हुनेवाला छैन पाठ त गर्यौ किताबमा त पढ्यौ पानी पानी पानी पानी खिर खिर खिर खिर खिर खिर तर त्यो किताबको खिरले किताब पढेर तपाईँ हामीले खिरको अनुभूति गर्न सक्दैनौ त्यसरी नै भगवान शंकरले माता पार्वतीलाई सम्झाउनु हुन्छ हे पार्वती पढाइ त एउटा तिमीले पाठ त गर्यौ तर ज्योतिको दर्शन गर्ने त्यो भगवानको नामलाई जानेनौ राम रमेती रमेती रमो राम मनोरमे यो हृदयमा रमण गर्नु भएको त्यो ज्योति स्वरूप प्रकाश स्वरूप मनोरम सहस्र नामम तातुल्यम सहस्र नाम भन्दा पनि माथि छ त्यस्तो नाम तिमी भित्र छ हे पार्वती त्यसलाई जान त्यसको पाठ गर नि

निरञ्जन मालालाई फेर्ने कोसिस गर। तँ हातको रुद्राक्ष माला होइन, तुलसीको माला होइन, तँ अटोमेटिक बनेको मालालाई घुमाउने कोसिस गर भनेर भगवान शंकरले सम्झाउनु हुन्छ। आदरणीय मान भाव, तपाईँ हजुर हामीलाई कसले सम्झाउनु? हामी त आफै बुद्धिजीवी छौ भन्छौ, हामी आफै पढे लेखेको विद्वान छौ भन्छौ, हाम्रो पासमा धनको कमी छैन, देखाउनको लागि अभिमान गर्नको लागि कमी छैन, तर दान पुण्य गर्नको लागि फेरि हामीलाई कमी सुरु हुन्छ, कमी भइरहेको हुन्छ, पुगेकै हुँदैन। त्यसैले भगवान कृष्णले पनि अर्जुनलाई सम्झाउनु भयो, हे अर्जुन, जति गरून हवन यज्ञ, जति गरून दान, हुन्न हुन्न अर्जुनजी नामको समान, बाहिरी भौतिक विषयमा जति जेसुकै गरौं तर अर्जुन नामको बराबर छैन भनेर भगवानले अर्जुनलाई सम्झाउनुहुन्छ। अर्जुन जे पनि गर्थे, नारी पनि बन्थे, अति सुन्दर नारी भएर विराट राजाको घरमा नोकर बसे, रानीको सेवा गरे, अति सुन्दर साजबाज दुकी तबेला बजाए, अति सुन्दर नृत्य देखाए, तर पनि हेर्नुहोस् गान्धीधारी तीर धनुषमा निपुण थिए अर्जुन, केही कमी थिएन अर्जुनको, अर्जुनको जीवनमा केही भौतिक कार्यहरू केही पनि कमी थिएन, सबैमा निपुण थिए, तर पनि भगवानले भन्नुहुन्छ अर्जुन कि नामको बिना अधुरो छ, जति गरून हवन यज्ञ, जति गरून व्रत, हुन्न हुन्न अर्जुन जी नामको समान, नामको बराबर केही पनि छैन, भौतिक त सबै छोडेर जाने, यो अविनाशी होइन नाशी हो, अविनाशी चीजलाई जान तिमी भित्रै छ भनेर भगवान कृष्णले अर्जुनलाई पनि यही नामको बारेमा सम्झाउनु भयो। भगवान शंकरले पनि माता पार्वतीले यही नामको बारेमा सम्झाउनु भयो। भगवान विष्णुले पनि नारदलाई यही नामको बारेमा सम्झाउनु भयो। नारदले पनि गणेश महाराजलाई यही नामको प्रभावले नाम सम्झाउनु भयो। उहाँले विश्वमा आज श्री गणेशाय नमः, नाम प्रभाव जान गणराऊ, प्रथम पूज्य त नाम प्रभाव, नामको प्रभावले सर्वप्रथम पूजा गणेश महाराजीको भयो। आउ तपाई हजुर हामी पनि त्यो नामलाई जानेर त्यो ज्योति स्वरूप, त्यो भर्गो ज्योतिको दर्शन गर्ने कोसिस गरौं, चार वेदको भेद मेन पोइन्टलाई जानेर आफ्नो जीवनलाई धन्य र महान बनाऊ भन्दै हजुरहरू बिदा लिन्छु। हरि ओम तत्सत्।

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9985720308।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: किसानहरूका लागि खुसीको खबर,
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857823971।
6: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेसवाडो किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
7: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
8: ViaNet।
9: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
10: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
9: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
10: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
11: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023535942, 023535942।